शुभ प्रभात। मीडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्ज अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यसबेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 6:35 हुन लागिरहेको छ। विक्रम सम्वत 2083 साल असार महिनाको 28 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जुलाई 12 तारीक आज आइतबार। आकाशवाणी गान्तोकका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई यस बिहानीको प्रसारण सेवामा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै आजको हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेका छौं मंगल ध्वनिबाट।

डर शरीरको बिमारी होइन, यसले आत्मा मार्छ। महात्मा गान्धी। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

भगवानको नाम स्मरणले नै हामीले शान्तिको खोजीमा सफल बन्दछौं र भरोसा, विश्वास, साहस, उज्जवलता अनि मुक्ति प्राप्त गर्दछौं। सम्पूर्ण श्रोतागणलाई कार्यक्रम भक्ति प्रभातमा स्वागत जनाउँदै ईश्वरको आराधना गरी शान्ति, भक्ति र आध्यात्मिक ऊर्जा प्रदान गर्ने उद्देश्यले आज प्रस्तुत गर्न लागिरहेका छौं एकै कलाकार एमएस शुभलक्ष्मीको आवाजमा केही भजनहरू। कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो प्रथम भजनको साथमा।

प्रेमको मिठो र आनन्दमय स्वरूपमा प्रतिबिम्बित एकत्वलाई प्रेमकै दृष्टिले नियाल्नु पर्छ। प्रेमलाई नै अंगाल्नु सक्दैनौ भने हामीले पूजा गर्नु नै व्यर्थ छ। प्रिय श्रोतागण, अब क्रमैले हजुरहरू समक्ष यो दोस्रो भजन प्रस्तुत गर्न लागिरहेका छौं।

श्रोता आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट सुनिरहनु भएको छ ईश्वर स्तुति औ भक्ति वन्दनाको कार्यक्रम भक्ति प्रभात। श्रोता अब प्रस्तुत छ कार्यक्रमको यो अन्तिम प्रस्तुति कलाकार एमएस सुब्बुलक्ष्मीको आवाजमा।

हवस्त श्रोता, यिनै आनन्दमय साथै भक्तिमय भजनहरूको साथै कार्यक्रम भक्ति प्रभात आजको लागि भने यही समाप्त हुँदछ। आदरणीय श्रोतागण, अब प्रस्तुत छ हाम्रो आजको बिहानी प्रसारण सेवा अर्थात प्रथम अधिवेशनमा अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौं आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 सुन्नुहुनेछ कार्यक्रम गोल्डन मेलोडिज। यसै गरी 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। साथै 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। यसै गरी 8:40 प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला। 9 बजे श्रोताहरूले सुन्नुहुनेछ आजका मुख्य समाचार अनि 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली। यसै गरी 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम बाल जगत। 10 बजे श्रोताहरूले सुन्नुहुनेछ पुनः आजका मुख्य समाचार अनि 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजे तरानी र 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ एफएम गोल्डका कार्यक्रमहरू। त श्रोता, प्रस्तुत थियो हाम्रो आजको बिहानी प्रसारण सेवा अर्थात प्रथम अधिवेशनमा अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो रूपरेखा। सो पूरा भयो, यो आकाशवाणी गान्तोक हो। आदरणीय श्रोतागण, अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार।

0: This is Akashvani, the news read by Naresh Mago.
1: मिडियोवेव 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 7:05 भइरहेको छ र यो समय हो कार्यक्रम गोल्डन मेलोडीजको, जस अन्तर्गत हामी श्रोताहरूलाई मनोरञ्जन गराउने गर्छौं विभिन्न पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरू सुनाएर। त श्रोता, कार्यक्रमको यो पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र कटी पतंगबाट। शक्ति सामन्तद्वारा निर्मित अनि उहीद्वारा निर्देशित यस चलचित्रका संगीतकार हुनुहुन्छ आरडी बर्मन। आशा पारेक अनि राजेश खन्नाको यस चलचित्रमा मुख्य भूमिका रहेको छ। यो चलचित्र पछि गएर सन् 1981 सालमा तामिलमा नेन्जिल ओरुमुल अनि सन् 1987 सालमा तेलुगुमा पुन्ननी चन्द्रुदुको रूपमा पुनः निर्माण गरिएको थियो। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रम गोल्डन मेलोडीजको यो पहिलो प्रस्तुति कलाकार किशोर कुमार अनि लता मंगेशकरको युगल स्वरमा। गीतकार हुनुहुन्छ आनन्द बक्सी।

प्रिय श्रोतागण, कार्यक्रम गोल्डन मेलोडीजलाई अघि बढ़ाउँदै यो दोस्रो प्रस्तुति लिएका छौं सन् 1973 सालमा निर्मित चलचित्र अनामिकाबाट। ताहिर हुसेनद्वारा निर्मित अनि रघुनाथ झलानीद्वारा निर्देशित यस चलचित्रका गीतहरूलाई संगीतबद्ध गर्नुभएको छ आरडी बर्मनले, अनि गीतकार हुनुहुन्छ मजरू सुल्तानपुरी। संजीव कुमार, जया भादुरी अनि हेलेनको यस चलचित्रमा मुख्य भूमिका रहेको छ। यो चलचित्र पछि गएर सन् 1977 सालमा तेलुगुमा कल्पनाको रूपमा पुनः निर्माण गरिएको थियो। त श्रोता, सुनाउन लागिरहेका छौं यसै चलचित्रको यो गीत कलाकार लता मंगेशकरको स्वरमा।

यो उहाँ दुखद नाव दुर्घटनाले धेरै दुखी हुनुहुन्छ। विदेश मन्त्रीले मृतकहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। भियतनामका प्रधानमन्त्री मिन हुनले फुकोक द्वीप नजिक स्पीड बोट दुर्घटनाको जाँचको आदेश दिनुभएको छ। यस दुर्घटनामा 15 भारतीय पर्यटकहरूको मृत्यु भएको छ। मुम्बईमा भियतनामका महावाणिज्य दूतावास अनुसार प्रधानमन्त्रीले अधिकारीहरूबाट दुर्घटनाको कारणहरूबारे पत्तो लगाउने अनि भविष्यमा यस्ता दुर्घटनाहरू रोक्नका लागि आवश्यक पाइला चाल्ने बताउनु भएको छ। उहाँले नियमहरूको उल्लंघनको लागि जिम्मेवार मानिसहरू विरूद्ध कड़ा कानूनी कार्यवाहीको पनि निर्देश दिनुभएको छ। साथै यी घाइते भएकाहरूको उपचार अनि मृतकका परिजनलाई सकेसम्म सहायता दिने बताउनु भएको छ। यो दुर्घटना त्यस समय भएको हो जब 36 जना यात्रीहरूलाई लिएर गइरहेको स्पीड बोट फुकोक द्वीप रट नगो आई टापु नजिक अचानक अग्लो चालका चपेवा बढ़ता पल्टियो। नाउमा चालक दलका 4 सदस्य पनि सवार थिए। स्थानीय प्रशासनले 21 जनालाई बचाए जबकि 15 भारतीयहरूको मृत्यु भएको थियो। मृतकहरूमा 2 महिलाहरू पनि सामेल छन्। भियतनाममा भारतीय दूतावासले मृतकहरूको सूची जारी गरेको छ। एक राष्ट्र एक चुनावसित सम्बन्धित प्रस्तावित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समितिले गोवामा 2 दिनको चर्चा पूरा गरेको छ। यस अवधि समितिले राज्य सरकार, राजनैतिक दलहरू, विधायकहरू, संविधान विशेषज्ञहरू, सरकारी उपक्रमहरू, सामाजिक प्रतिनिधिहरू र मीडियासित कुराकानी गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews कर्स्यौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। इरानले होर्मुज जलडमरू मध्यलाई अघिल्लो सूचनासम्म बन्द गरिदिएको छ। इरानको नौसेनाले भनेको छ एउटा जहाजले अनधिकृत मार्ग प्रयोग गर्ने प्रयास गरेपछि यो समुद्री मार्ग बन्द गरिएको हो। नौसेनाले भनेको छ यस इलाकामा अमेरिकाको दखल समाप्त नभएसम्म कुनै पनि जहाजलाई यस मार्गबाट निस्कने अनुमति दिने छैन। नौसेनाको भनाइ अनुसार होर्मुज जलडमरू मध्यको यस घटनालाई लिएर अमेरिकाको कुनै पनि कार्यवाहीको कड़ा जवाब दिनेछ। अमेरिका इरानबाट सार्वजनिक रूपमा होर्मुज जलडमरू मध्य भएर आउजाउ गर्ने जहाजहरूमाथि हमला नगर्ने आश्वासन चाहन्छ। अमेरिकाका एक वरिष्ठ अधिकारीले बताए अनुसार इरानमा आन्तरिक सत्ता संघर्षको कारण कुनै मझौता बारे पुग्नु कठिन भएको छ। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ तनाव रहे तापनि इरानसित बातचीत जारी रहनेछ। इरानले भनेको छ होर्मुज जलडमरू मध्य इरानको नियन्त्रणमा नै रहनेछ अनि यस मार्ग भएर आउजाउ गर्ने जहाज हरूले शुल्क दिन पर्नेछ। इरानले जलडमरू मध्यमाथि पूरा अधिकारको दावी गरेको छ। मध्य प्रदेशमा आज मुख्यमन्त्री लाडले बेहना योजनाको 38 मासिक किस्ता जारी गरिनेछ। मुख्यमन्त्री मोहन यादवले भेण्ट जिल्लाको लहरमा राज्य स्तरीय कार्यक्रममा प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 1,25,00,000 भन्दा अधिक महिलाहरूको ब्यांक खातामा 1,835 करोड़ भन्दा बढ़ी रकम स्थानान्तरण गर्नुहुनेछ। यस योजना अन्तर्गत योग्य महिलाहरूले नोभेम्बर 2025 प्रति महिना 1,500 रूपियाँ प्राप्त गरिरहेका छन्। मुख्यमन्त्रीले लगभग 239 करोड़ रूपियाँ को 40 वटा सम्पन्न विकास परियोजनाहरूको पनि उद्घाटन गर्नुहुनेछ। उहाँले 83 करोड़ रूपियाँ भन्दा अधिक मूल्यको 16 वटा नयाँ जनकल्याणकारी परियोजनाहरूको शिलान्यास पनि गर्नुहुनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज दिल्लीको पुसा क्याम्पसमा पर्यावरण संरक्षण संकल्प कार्यक्रममा भाग लिनुहुनेछ। यस अवसरमा उहाँले देशभरिका लगभग 17,000 वृक्ष मित्रहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ र जनसहभागिता मार्फत पर्यावरण संरक्षणलाई राष्ट्रव्यापी जनआन्दोलनमा रूपान्तरण गर्न आह्वान गर्नुहुनेछ। वृक्षारोपण, जल संरक्षण र पारिस्थितिक पुनर्स्थापनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका देशका लगभग सबै राज्यका वृक्ष मित्रहरूले यस कार्यक्रममा भाग लिनेछन्। केन्द्रीय मन्त्री वृक्ष मित्रहरूसित पुसा परिसरमा वृक्षारोपण अभियानमा भाग लिनुहुनेछ। खाद्य सुरक्षा एवं मानक प्राधिकरण एफएसएसआईले खाद्य सुरक्षा अनि मानक अधिनियम 2006 अन्तर्गत नियमहरूको उल्लंघन गर्ने आरोपहरूसित सम्बन्धित धेरै उपभोक्ता शिकायतहरूपछि स्विगी इन्स्टामार्टलाई 9 वटा नोटिस जारी गरेको छ। सोशल मीडिया पोस्टमा एफएसएसआईले भनेको छ स्विगीलाई विस्तृत स्पष्टीकरण अनि अनुपालन रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिएको छ अनि यस्तो नगरे उचित कानूनी कार्यवाही शुरू गरिनेछ। उपभोक्ता शिकायतहरूमा स्विगी इन्स्टामार्टमाथि
उत्पादहरूको निर्धारित अवधि समाप्त भए खराब सडेको दूषित अनि अन्य प्रकारका असुरक्षित खाद्य उत्पादहरूको आपूर्तिको आरोप लगाइएको छ।

0: छ। एफएसएसआईको नोटिसमा झुटो, अमान्य वा अनुपलब्ध लाइसेन्स नम्बरहरू अनि पंजीकृत नामको स्थानमा कुनै बेग्लै नामबाट संचालित खाद्य व्यवसायी संस्थाहरूमाथि पनि चिन्ता व्यक्त गरिएको छ। मौसम विभागले आगामी 4-5 दिनहरूमा देशको उत्तरी अनि पूर्वी भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यी इलाकाहरूमा जम्मू कश्मीर अनि लद्दाख, हिमाचल प्रदेश, उत्तराखण्ड, पंजाब, चण्डीगढ़, हरियाणा, दिल्ली, पूर्वी उत्तर प्रदेश, छत्तीसगढ़, झारखण्ड, पश्चिम बंगालको गंगेय क्षेत्र, अरूणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा अनि ओडिसा सामेल छन्। आकाशवाणीसित कुराकानीमा मौसम विभागका वैज्ञानिक डाक्टर नरेशले भन्नुभयो, आगामी दुई दिनहरूमा पूर्वोत्तरको केही भागहरूमा 12 सेन्टिमिटर भन्दा अधिक बारी वर्षा हुने सम्भावना छ। फिफा विश्वकपमा इंग्ल्याण्डले आज बिहान फ्लोरिडाको मियामी स्टेडियममा नर्वेलाई 2-1 पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डका ज्यूट बेलिङ्गमले अतिरिक्त समयमा 2 गरेर इंग्ल्याण्डलाई जीत दिलाए। इंग्ल्याण्ड तेस्रो पल्ट विश्वकपको सेमी फाइनलमा पुगेको हो। यसभन्दा पहिला स्पेन अनि फ्रान्सले अघिबाटै सेमी फाइनलमा स्थान बनाइसकेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज अहमदाबाद महानगरपालिकामा लगभग 405 करोड़ रूपियाँका विभिन्न जनकेन्द्रित परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। भियतनामका प्रधानमन्त्री मिन हुनले फुकोक द्वीप नजिक स्पीड बोट दुर्घटनाको जाँचको आदेश दिनुभएको छ। इरानले होर्मुज जलडमरू मध्यलाई अघिल्लो सूचनासम्म बन्द गरिदिएको छ। मौसम विभागले आगामी 4-5 दिनहरूमा देशको उत्तरी अनि पूर्वी भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ र फिफा विश्वकपमा इंग्ल्याण्डले आज बिहान फ्लोरिडाको मियामी स्टेडियममा नर्वेलाई 2-1 पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9 बजे सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवा हो। र अब प्रस्तुत छ ज्ञानवर्धक साथै मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, कार्यक्रम प्रणाम सिक्किम लिएर हामी उपस्थित भइसकेका छौं।
1: कुरा गरौं आजको दिन भारतको प्रसंगमा घटेका केही घटनाहरूबारे। 1489 आजकै दिन लोधी साम्राज्यका संस्थापक बलोल खाँ लोधीको दिल्लीमा निधन भएको थियो। 1674 आजकै दिन छत्रपति शिवाजीले ईस्ट इण्डिया कम्पनीसित मित्रताको सन्धिमा हस्ताक्षर गरेका थिए।
0: 2001 भारतको अगरतला र बंगलादेशको ढाकाबीच मैत्री बस सेवा प्रारम्भ भएको थियो आजकै दिनबाट।
1: 1799 आजकै दिन रणजीत सिंहले लाहोर जितेपछि पंजाब औ सिख साम्राज्यका महाराजा बनेका थिए। उसै गरी 1961 आजकै दिन पुणेको पनसेट अनि खदासखला ड्याम भत्किएपछि बाढ़ आएर प्राय 2000 मानिसहरूको मृत्यु भएको थियो।
0: हजुर, मृत्युकै कुरा गर्दा 1982 विश्वनाथ प्रसाद मिश्र प्रसाद परिषदको भूतपूर्व सभापतिको मृत्यु भएको थियो भने 1999 राजेन्द्र कुमार हिन्दी फिल्महरूको प्रसिद्ध अभिनेताको मृत्यु भएको थियो,
1: जसले 150 भन्दा बढ़ी हिन्दी फिल्महरूमा एक्टिङ गरेका थिए। उनको निधन मुम्बईमा 71 वर्षको आयुमा भएको थियो।
0: हजुर, 2012 दारासिंह विश्व प्रसिद्ध पहलवान र हिन्दी फिल्महरूको अभिनेताको मृत्यु भएको थियो र 2013 प्राण हिन्दी फिल्महरूमा प्रसिद्ध नायक खलनायक र चलचित्र अभिनेताको मृत्यु भएको थियो।
1: मृत्युकै कुरा गर्दा श्रोता, अनि सिक्किमको प्रसंगमा कुरा गर्दा 1993 साहित्य अकादमी पुरस्कार, सिक्किम भानु पुरस्कार, डाक्टर शोभा कान्ति थेगिम स्मृति पुरस्कार, मदन व्याख्यानमाला पुरस्कारसितै 2005 भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीले पनि सम्मानित सिक्किमका एक साहित्यकार श्री गडुल सिंह लामा औ सानु लामाको निधन पनि आजकै दिन अर्थात 12 तारीक जुलाई 2025 86 वर्षको उमेरमा भएको थियो। मृत्युपछि श्रोता, अब कुरा गरौं जन्मको।
0: हजुर, जन्मको कुरा गर्दा 1895 हिन्दीको प्रसिद्ध उपन्यास लेखक दुर्गा प्रसाद खत्रीको जन्म भएको थियो। दुर्गा प्रसाद खत्रीले 1500 कथाहरू, 31 उपन्यास व हास्य प्रधान लेख लेखेका छन्। उनले उपन्यास लहरी र रणवेरी नामक पत्रिकाहरूको सम्पादन पनि गरेका थिए। आम रूपमा उनको उपन्यासको चार प्रकारहरू हामी पाउँदछौ, एक तिलस्मी, दुई नम्बरमा जासुसी, तीन सामाजिक र चार संसार चक्र अद्भुत तर सम्भाव्य घटनाक्रममा आधारित उपन्यासहरू हामी पाउन सक्छौ। हजुर, जन्मकै कुरा गर्दा 1982 अञ्चत शरद कमलको जन्म भएको हो। उनी भारतीय खेलाड़ी हुन्। उनले राष्ट्रमण्डल खेलहरूमा टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जितेका थिए। उनलाई वर्ष 2004 अर्जुन पुरस्कार प्रदान गरिएको थियो। 1917 सत्येन्द्र नाथ सिन्हाको जन्म भएको थियो। उनी एक भारतीय राजनीतिज्ञ थिए, साथै बिहारको मुख्यमन्त्री पनि। मायाले उनलाई छोटे साहब पनि भन्ने गर्छन्। उनी भारतको स्वतन्त्रता सेनानी, राजनीतिज्ञ, सांसद, शिक्षा मन्त्री, जेपी आन्दोलनको स्तम्भ तथा बिहारको मुख्यमन्त्री पनि रहिसकेका छन्।
1: र जन्मकै कुरा गर्दा श्रोता, ऋषि बहादुर मल्ल र आनन्द मायाबाट काठमाण्डुमा जन्मिएका हुन् जय बहादुर मल्ल, जसलाई नेपाली साहित्यमा हामी गोविन्द बहादुर मल्ल गोठाले भनेर चिन्छौं। कवि सिद्धिचरण श्रेष्ठबाट लेख्ने प्रेरणा पाएका गोठाले गोपाल प्रसाद रिमालबाट आधुनिक बन्ने र महाकवि देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएका हुन्। उनले कथा, उपन्यास, निबन्ध, नाटक आदिमा नाम कमाएका छन्। पिता शारदा पत्रिकाका प्रकाशक एवं सम्पादक र भाषासेवी थिए। उनका दाजु विजय मल्ल एक प्रतिष्ठित साहित्यकार थिए। गोठाले शारदा पत्रिकाको सम्पादक पनि थिए भने नेपालको पहिलो दैनिक पत्रिका अखबार आवाजको पनि प्रधान सम्पादक थिए। 13 वर्षको उमेरमा ममता शीर्षकको कविता उनको पहिलो रचना हो। उनको पल्लो घरको झ्याल अत्याधुनिक लोकप्रिय उपन्यास हो, जसलाई नेपाल बाहिर पनि भाषा साहित्यको पाठ्यक्रममा समावेश गरिएको छ। यसबाहेक अपर्णा, पिया नानी उपन्यास, दोष कसैको छैन, च्यातिएको पर्दा, भूसको आगो जस्ता नाटकहरू, प्रेम र मृत्यु कथै कथा, बाह्र कथा जस्ता कथा संग्रह, भोको घर, एकांकी नाटक संग्रह आदि उनका प्रमुख कृतिहरू हुन्। नेपाली भाषा साहित्यमा विविध सेवा गरे बापत उनलाई जगदम्बा श्री पुरस्कार, गोर्खा दक्षिण बाहु, त्रिभुवन प्रज्ञा पुरस्कार, वेदनिधि पुरस्कार, भवानी साहित्यिक पत्रिका पुरस्कार, पहलमान सिंह समार पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार र अन्य धेरै धेरै पुरस्कार र सम्मानहरूले विभूषित गरिएको छ। उनको मृत्यु मंगसिर 27 गते 2067 88 वर्षको उमेरमा काठमाण्डुमा भएको हो। तर आज तिनै महान साहित्यकार गोविन्द बहादुर मल्ल गोठालेको जन्मदिन हामी उहाँको पनि सम्झना गर्छौं हाम्रो यो कार्यक्रममा।
0: यसरी नै 1909 विमल रायको जन्म भएको हो आजकै दिन। उनी हिन्दी फिल्महरूको महान निर्देशक थिए। हिन्दी सिनेमामा प्रचलित यथार्थवादी र व्यावसायिक धाराहरू बीचको दूरीलाई च्यात्दै भनौं फाट्दै लोकप्रिय फिल्महरू बनाउने विमल राय एकदमै संवेदनशील र मौलिक फिल्मकार थिए। विमल राईको नाम सम्झन साथ सामाजिक फिल्महरूको लहर हाम्रो आँखामा घुम्न लाग्दछ। उनको फिल्महरू मध्यवर्ग र गरीबीमा जीरहेका समाजको ऐना थियो। चाहे त्यो उसने कहा था होस्, परख, काबुलीवाला, दो बिघा जमीन, बन्दिनी, सुजाता या त मधुमती नै किन नहोस्, एक भन्दा एक सुन्दर फिल्महरू दिएका छन्। उनलाई राष्ट्रिय फिल्म पुरस्कारले सम्मान जनाउनको साथै डाक टिकट पनि जारी गरेको छ उनको सम्मानमा।
2: पोरे माझी, ओ, ओ, मेरे माझी।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट हामी कुरा गर्दैछौं श्रोता जन्मको र यसै प्रसंगलाई अघि बढ़ाउँदा 2013 आजकै दिन मलाला युसुफजाईले संयुक्त राष्ट्र आमसभामा सम्बोधन गर्दै शिक्षाको अधिकार अनि शिक्षाको महत्वबारे विश्वलाई आह्वान गरेकी थिइन् र आजकै दिन 1997 जन्मेकी हुन् युसुफ मलाला।
1: हजुर, मात्र 17 वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने मलाला युसुफजाईको जन्म आजकै दिन पाकिस्तानको मिंगोरा शहरमा भएको हो। जुन उमेरमा नानीहरू खेल्ने कुद्ने गर्छन् त्यो सानो उमेरमा एउटी छोरी शिक्षालाई आफ्नो हतियार बनाएर विश्वको सबैभन्दा डरलाग्दो आतंकवादीहरूसँग लड़िरहेकी थिइन्। सानो उमेरमा ऊ तहरीफ ए तालिबान शासनको अत्याचारहरूको बारेमा एक फेक नामको सहायतामा बीबीसीको निम्ति ब्लगिङद्वारा स्वातको मानिसहरूको निम्ति नायिका बनिन्। मलालाको यो फेक ब्लगको नाम थियो गुलमकई। मिंगोरामा तालिबानले मार्च 2009 कब्जा गरेको थियो। जबसम्म पाकिस्तानी सेनाले क्षेत्रलाई नियन्त्रण प्राप्त गर्नको निम्ति अभियान शुरू गर्यो, यस संघर्षको समयमा 11 वर्षकी उमेरमा मलालाले डायरी लेख्न शुरू गरेकी थिइन्। यसमा उनले स्वातमा तालिबानको कुकृत्यहरूको वर्णन गरेकी थिइन् र आफ्नो व्यथालाई डायरीमा लेखेकी थिइन्। पाकिस्तानको न्यू नेशनल पीस प्राइज प्राप्त गर्ने 14 वर्षीय मलालाले तालिबानको फरमान पश्चात पनि बालिकाहरूलाई शिक्षित गर्ने अभियान चलाइरहन्। तालिबानी आतंकी यही कुराले रिसाएर मलालालाई हिट लिस्टमा सामेल गरेको थियो। 14 वर्षकी आयुमा आफ्नो उदारवादी प्रयासहरूको कारण 9 अक्टोबर 2012 को दिउँसो

0: उत्तरी पाकिस्तानी जिल्ला स्वातको स्कूल बसमा चढ़िन्। एउटा गनम्यानले उसलाई नाम सोध्यो र ऊतर्फ पिस्तोल पनि देखायो र तीन गोली चलायो। एक गोली मललाको टाउकुको बायाँ तर्फ लाग्यो, अर्को काँधमा। गनम्यानले तीव्र रूपमा उनीमाथि हमला गर्यो तर मलला पूर्ण रूपमा अचेत भइसकेकी थिइन्। गोली लाग्नको कारण उनको स्थिति बिग्रिसकेको थियो तर चाँडै नै उनको चिकित्साको निम्ति इंग्ल्याण्डमा बकिङ्गम क्वीन एलिजाबेथ हस्पिटल पुर्याइयो, जहाँ उनको हालतमा सुधार आयो र अन्तर्राष्ट्रिय मीडियाको हेडलाइनमा आइन्। टाइम्स पत्रिकाको 2013, 2014 र 2015 संस्करणहरूमा मलला विश्वको 100 सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूको सूचीमा सामेल भइन्। उनी पाकिस्तानको पहिलो नेशनल युथ पीस प्राइज प्राप्त गर्ने महिला हुन्, जो 19 दिसम्बर 2011 प्रदान गरिएको थियो। थुप्रै अवार्डहरूले सम्मानित मललालाई संयुक्त राष्ट्रले 2013 मानव अधिकार सम्मानले सम्मान जनाएको थियो भने 2010 को 10 अक्टोबरमा नोबेल पुरस्कारले पनि सम्मान जनाइसकेको छ। बालक, महिला एवं सम्पूर्ण मानव जातिको निम्ति एक उदाहरण एवं प्रेरणाको स्रोत मलला युसुफजाईलाई जन्मदिनमा हामी धेरै धेरै शुभकामना दिन चाहन्छौ।
1: हजुर श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ, हामी कुरा गर्दैछौ जन्मको। हजुर, आजको दिन विश्वका एक महान कविको पनि जन्म परेको छ। उनी हुन् पाब्लो नेरुदा। उनको जन्म 12 जुलाई 1904 चिलुको एउटा सानो पराल भन्ने शहरमा भएको थियो। उनको खास नाम थियो नेप्ताली रिकार्डो रईस बासोल्ता, तर पछि आएर उनी पाब्लो नेरुदाको नामले विश्व विख्यात भए। उनी एक प्रखर कवि थिए र उनले 20 वर्षको हुँदा नै प्रकाशित गरेको उनको प्रथम काव्य संग्रह थियो 20 लभ पोइम्स एण्ड अ सङ अफ डिस्पेयर्स। पाब्लो नेरुदा एक कवि थिए, एक राजनेता थिए अनि एक कुशल कूटनीतिज्ञ पनि। जुन बेला आफ्नो कविताको मार्फत पाब्लो नेरुदालाई विश्वले चिन्न थालेको थियो, त्यो बेला आफ्नो देश चिलीमा तानाशाही सरकार थियो, जसको विरोधमा र आम नागरिकहरूको पक्षमा उनले लेखहरू लेखे, कविता लेखे। यसो हुँदा उनी एक दिन आफ्नो देश चिली छोड्न बाध्य बनेका थिए र इटली पुगेका थिए। तर त्यहाँ पनि उनी ढुक्कले बसेनन् र तत्कालीन इटालियन सरकारसित पनि उनको विचार मिलेन। सधैँ अव्यवस्थित सरकारी तन्त्रसित रिस पोख्ने कवि अनि राजनीतिज्ञले आफ्नो कलमलाई भने कहिले पनि बिसाउन दिएनन् र लेखे आफ्नो जीवनका अनेकानेक विश्व प्रसिद्ध रचनाहरू। ती असंख्य लेखहरूमध्ये केहीको कुरा गर्दा द हाइट्स अफ मिचु पिचु, द सेपरेट रोज, 100 लभ सोनेट्स, क्यान्टो जेनरल, द क्याप्टन भर्सेस, रेसिडेन्स अन अर्थ जस्ता लेखहरूले 50-60 को दशकमा विश्वका सबै कवि र कवि हृदयलाई प्रभावित पारेर छोडेका थिए भने अहिले पनि उनको केही पुस्तकहरू विभिन्न भाषाहरूमा अनुवाद भइ नै रहेको छ। जस्तो कि 2018 विलियम ओडेलीले अंग्रेजीमा अनुवाद गरेको उनको पुस्तकको नाम हो बुक अफ ट्वाइलाइट। 1970 जब आफ्नो देश चिलीमा सेल्भाडोर अलेन्दोले विश्वमा प्रथमपल्ट लोकतान्त्रिक तरिकामा साम्यवादी सरकार को गठन गरे, तब पाब्लो नेरुदालाई 1971 फ्रान्समा चिलीको राजदूतको रूपमा नियुक्ति दिएका थिए र यही वर्ष 1971 पाब्लो नेरुदालाई साहित्यको नोबेल पुरस्कार पनि प्राप्त भएको थियो। तर 1973 फेरि चिलीमा राजनैतिक परिवर्तन देखा पर्यो र सैनिक जेनरल अगास्टो पिनोचोले सेल्भाडोर अलेन्दोको सरकार जबरजस्ती ढालिदिए र देशको सत्ता आफ्ना हातमा लिए र त्यही कार्यवाहीमा सेल्भाडोर अलेन्दोको पनि हत्या गरिदिएका थिए भने असंख्य अलेन्दो सरकार प्रेमीहरूको पनि निर्मम हत्या गरिदिएका थिए। भनिन्छ त्यो बेला पाब्लो नेरुदा क्यान्सर रोगले पीड़ित थिए र उनी कहिले हिंसा समाप्त होला र आफ्नो उपचार गराउन भन्दै उनी चिलीको आफ्नो बन्द घरभित्र ईश्वरलाई प्रार्थना गरिरहेका थिए। तर त्यसको 12 दिन पनि बित्दा नबित्दै 23 सितम्बर 1973 उनको बन्द कोठाभित्रै असामयिक निधन भएको थियो। उनको निधनपछि सेनाले उनको घर सबै भत्काइदिएका थिए, तर पाब्लो नेरुदाको प्रशंसकहरूले जब उनको लाश लिएर घरबाट बाहिर निस्के, तब सैनिक कर्फ्यूको पनि परवाह नगरी हजारौं मानिसहरू उनको मलामी बनेका थिए र सबैले गाएका थिए नेरुदाले नै गाएको साम्यवादी गीत, एकजुट बनेका मानिसहरूलाई संसारका अरू कुनै शक्तिले पनि हराउन सक्दैन। ताज विश्वका ती एक महान कवि, लेखक, राजनीतिज्ञ, कूटनीतिज्ञ पाब्लो नेरुदाको जन्मदिन, जसलाई 1950 इन्टरनेशनल पीस प्राइज र 1953 लेनिन पीस प्राइज लगायत 1971 साहित्यको नोबेल पुरस्कार प्राप्त भएको थियो, ताज हामी यो कार्यक्रम मार्फत उनको पनि सम्झना गर्छौं। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। हामी प्रत्येक बिहान यो समय यो कार्यक्रम लिएर आउने गर्छौं। अब जानकारी गराउन चाहन्छौ आजको दिन विश्वमा घटेका केही घटनाहरूबारे। 1580 आजको दिन अस्ट्रोक बाइबल, विश्वको सबैभन्दा पहिलो प्रिन्टेड बाइबल, जो स्लाभिक भाषामा आजको दिन प्रकाशित गरियो।

0: गरिएको थियो। हजुर, 1902 आजकै दिन अस्ट्रेलियन सदनले महिलाहरूलाई भोट हाल्ने अधिकार प्रदान गरेको थियो। 1975 आजकै दिन साउटोम अनि प्रिन्सिपले पोर्टुगलबाट स्वतन्त्र भएको घोषणा गरेका थिए। यसरी नै वर्ष 2018 आजकै दिन श्रीधर छिलालको विश्वकै सबैभन्दा लामो नङ, जसको लम्बाई 909.6 सेन्टिमिटर नापिएको थियो, सो काटिएको थियो र छिलालले आफ्नो हातमा यो नङ 66 वर्षसम्म नकाटी पालेर राखेका थिए। यसै गरी 2018 आजकै दिन रिपब्लिक अफ आयरल्याण्डले संसदमा एउटा बिल पारित गरेर कानून बनाएपछि मुलुकमा जीवाश्म इन्धन अर्थात फोसिल फोइल कम्पनीहरूमाथिको पुँजी निवेशमा प्रतिबन्ध लगाएको थियो। 2018 आजकै दिन चीनको सिचुआन प्रोभिन्सको एउटा केमिकल प्लान्टमा विस्फोट भएपछि 19 जना भन्दा बढ़ी मानिसहरूको ज्यान गएको थियो। 12 जुलाई 2021 दिन केरालामा जिका भाइरसको प्रथम मामला देखा परेको थियो। श्रोता, यो थियो आजकै दिन देश विदेशमा घटेका केही घटनाहरू बारे छोटो जानकारी। जानकारी पछि रमाइलो गरौं एउटा गीत सुनेर।
1: सानो देखेको थिएँ, अहिले त आफ्नो

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट अब हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौं र अन्तमा केही जानकारी राख्न चाहन्छौ श्रोता आजको यस आधुनिक युगमा प्राय हामी सबैले आफूलाई यस आधुनिक युगका उपकरणहरू जस्तै मोबाइल कम्प्यूटर या त भनौं इलेक्ट्रोनिक ग्याजेटहरूमा नै व्यस्त राख्ने गर्छौं भनौं नै भने हिजो आजका नानीहरू घर बाहिर गएर खेल्न भन्दा पनि घरभित्रै बसेर मोबाइल कम्प्यूटर टीवी आदिमा व्यस्त रहन्छन् र यी आधुनिक उपकरणहरूले मानिसहरूलाई जति पनि लाभ पुर्याए तापनि जीवनमा भने खुशी दिएको जस्तो लाग्दैन किनभने जति जति यस्ता उपकरणहरूको प्रयोग गरिरहेका छन् ससाना नानीहरूदेखि लिएर वयोवृद्धहरूले पनि उनीहरू तनावको शिकार भइरहेको एउटा रिपोर्टले बताएको छ भने अन्य विभिन्न रोगहरूले पनि ग्रस्त हुँदै गइरहेका छन् यस्तो स्थितिमा समय निकालेर एक दिन भए पनि यस आधुनिक उपकरणहरू जस्तै मोबाइल कम्प्यूटर टीवी आदिबाट आफूलाई टाढा राखेर साधारण रूपले प्रकृतिको नजिकमा गई शुद्ध हावा पानी सुन्दर वन जंगल नदी नाला झरना आदिको आनन्द उठाउन भनी सन्देश दिनको लागि 12 जुलाईको दिन अर्थात आजको दिनलाई सिम्प्लिसिटी डेको रूपमा पालन गर्न थालिएको छ हजुर श्रोता जीवनमा उन्नति प्रगति

र तरक्की गर्नु हाम्रो मन सधैं ऊर्जाशील हुनुपर्छ, शान्त हुनुपर्छ, फोकस हुनुपर्छ, कन्सन्ट्रेट हुनुपर्छ। जुन ऊर्जा, जुन शान्ति, जुन एकाग्रता, जुन दक्षता हामीले प्रकृतिबाटै प्राप्त गर्न सक्छौं। वास्तवमा जीवन जिउने पाठ पनि सिकाउने भनेको प्रकृति नै हो। उत्तुङ्ग पाठहरूमा कहिले हरियाली छाउँछ त कहिले खडेरी, असह्य आधी बेरी छलेर पनि लाली गुराँस, बेली, चाँप, चमेली, फलेदो र सिमल फुलिन रहन्छन् भने बगिरहन्छन् निरन्तर झरना, खोला र खोल्साहरू, कहिले पानी सुक्दै त कहिले पानी पोखिँदै पोखिँदै पनि। यस्तोमा आजको दिनले पनि अनन्त चाह र रहर बोकेर जीवन दुखी बनाउनु होइन, जीवन निराश बनाउनु पनि होइन, अरूलाई देखाउनुको होडमा प्रकृतिको नाश गर्नु पनि होइन, आफ्नो जीवन र जीवन बचाईलाई दुख दिन सिम्प्लिसिटी डेको रूपमा पालन गरिन्छ। यसै गरी श्रोता, आजको दिनलाई भनौ 12 जुलाईको दिनलाई प्रत्येक वर्ष पेपर ब्याग डेको रूपमा पालन गर्न थालिएको छ, अर्थात कागजको झोला दिवसको रूपमा पाहुलाको प्रयोग गर्नको लागि र प्रकृतिलाई नोक्सान पुर्याउने प्लास्टिकका झोलाहरूको बहिष्कार गर्ने सन्देश यो दिवसले दिदछ। हजुर, प्लास्टिकहरूमा सिंगल यूज प्लास्टिक ब्यागहरूले बेसी मात्रामा प्रकृतिलाई नोक्सान पुर्याइरहेको छ। सिंगल यूज प्लास्टिक भन्नाले के बुझिन्छ भने ती

0: श्रोता, यसरी बढ़दै गरेको प्लास्टिकको मैलाले प्रकृतिलाई नोक्सान पुर्याइरहेको छ, किनकि प्लास्टिकलाई भुइँमा गाडिएमा न त त्यो गल्छ, उल्टो त्यसले माटोको उर्वरा शक्तिलाई क्षय गरिदिन्छ भने प्लास्टिक जलायो भने त्यसले फेरि वायु प्रदूषण हुने सम्भावना हुन्छ भने त्यसै फ्याँकिएमा नालीहरूतिर गएर ती प्लास्टिकहरू जम्मा हुने गर्छ र वर्षाको समयमा त्यसले नकारात्मक प्रभाव पनि पार्ने सम्भावना रहन्छ। यसै गरी नदीतिर फ्याँकिएमा नदीलाई त्यसले प्रदूषित गर्ने गर्छ, पिउने पानी पनि प्रदूषित हुन पुग्छ भने त्यही जलीय जीवहरूलाई पनि प्लास्टिकले नोक्सान पुर्याउँदै आएको तपाईले पनि सुन्नु भएको छ, देख्नु भएको छ। त्यसैले श्रोता, आज पालन गरिने पेपर ब्याग डेले पनि सबैलाई प्लास्टिकको दुष्प्रभावको बारेमा सतर्क गराउनु साथसाथै खरिदारी गर्दा कागजको ब्यागको प्रयोगलाई प्रोत्साहित गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको छ।
1: सुन्दै हुनुहुन्छ प्रणाम सिक्किम कार्यक्रम। श्रोता, आज पढ्न गएको दिवसहरूको कुरा गर्नुपर्दा श्रोता, आजको दिनलाई इन्टरनेशनल डे अफ कम्ब्याटिङ स्याण्ड एण्ड डस्ट स्टर्म्स अर्थात बालुवा अनि धूलोको आन्धीसँग लड्ने अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ। बालुवा अनि धूलोको आन्धीले गर्दा सतत विकासका आर्थिक, सामाजिक अनि पर्यावरणीय आयामहरूको लक्ष्यलाई हासिल गर्न विकराल र व्यापक चुनौती प्रस्तुत गरेको छ। बालुवा अनि धूलोको आँधीले पर्यावरण, स्वास्थ्य, कृषि, जीविका अनि सामाजिक आर्थिक कल्याणका निम्ति अति नै गम्भीर वैश्विक चिन्ताको विषय बनिएको छ। बालुवा अनि धूलोको आँधी एक प्राकृतिक प्रक्रिया भए तापनि कतिपय मानवीय गतिविधिहरू जस्तै अव्यवस्थित भूमि एवं जल प्रबन्धन जस्ता गतिविधिले उत्पन्न भएको जलवायु परिवर्तनले पनि सहायक भूमिका खेलेको छ। एक आँकड़ा अनुसार भनिएको छ कि विश्वभरिमा उठ्ने यस्ता आँधीहरूमा कम्तीमा पनि 25% आँधी उठ्ने कारण मानवीय गतिविधि हुन्। बालुवा र धूलोका नकारात्मक प्रभाव विकसित एवं विकासशील देशहरू दुवैमा एक समान रहेको छ। यसलाई नियन्त्रण गर्ने प्रक्रिया अति नै जटिल रहेको छ, किनभने विश्वको कुनै एक भागमा गरिएको मानवीय गतिविधिले विश्वको अर्को कुनै भागमा यस्ता आँधीको मार्फत नकारात्मक प्रभाव पुर्याइरहेको छ। जसरी मानवीय गतिविधिले यो आँधी उठ्नमा सहयोगी रहेको छ भने पर्यावरण संरक्षण जस्तो मानवीय गतिविधिबाट नै यस्ता बालुवा र धूलोको आँधीलाई कम गर्न सकिन्छ। र यही सन्देश दिन भनी संयुक्त राष्ट्र संघले 12 जुलाईको दिनलाई बालुवा अनि धूलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस अर्थात इन्टरनेशनल डे अफ कम्ब्याटिङ स्याण्ड एण्ड डस्ट स्टर्म्स मनाउने घोषणा गरेको हो। यसै गरी श्रोता, आजको दिनलाई अन्तर्राष्ट्रिय आशा दिवस अर्थात इन्टरनेशनल डे अफ होपको रूपमा पालन गरिन्छ। हजुर श्रोता, विश्वमा बढ़दै गइरहेको अशान्ति, समाजमा बढ़दै गइरहेको विभाजन र निरन्तर आर्थिक एवं पर्यावरणीय चुनौतीहरूको बीच वैश्विक समुदाय यस्ता मूल्यहरू खोज्नमा निरन्तर प्रयासरत र आशावादी छन् जसले विभाजनलाई होइन एकजुटतामाथि विशेष बल दिदछ। र यसैलाई ध्यानमा राखेर संयुक्त राष्ट्र संघको महासभाले 12 जुलाईलाई अन्तर्राष्ट्रिय आशा दिवस अर्थात इन्टरनेशनल डे अफ होपको रूपमा मनाउने घोषणा गर्यो। यो दिन व्यक्तिहरू, समुदायहरू अनि राष्ट्रहरूको लागि एउटा मार्गदर्शक सिद्धान्त को रूपमा आशाको उत्सव मनाउने अनि त्यसलाई बढ़ावा दिने दिन हो।
2: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। भोलि फेरि भानु जयन्तीको उपलक्ष्यमा थुप्रै कार्यक्रमहरूको विषयमा जानकारी लिएर उपस्थित हुनेछौं भन्दै विदा माग्न चाहन्छौ। विदा दिनुहोस्।
0: नमस्कार।
3: श्रोता, यतिन्जेल प्रस्तुत थियो विविध जानकारी साथै मनोरञ्जनले भरिएको ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार र त्यसपछि आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार।

0: The inaugural event was also attended by Manipur Youth Affairs and Sports and Home Minister Govindas Kanthaujam, MLAs, officials of state youth affairs and sport departments, coaches and players. Before we wind up the news headlines once again, Chief Minister Conrad K. Sangma directs deputy commissioners in Meghalaya to remain on high alert due to heavy rains. Tripura Chief Minister Dr. Manik Saha emphasizes on preparedness for potential waterlogging and flood situations. National Highway 10 connecting Sikkim and West Bengal closed to all vehicular traffic till 13 July. And Manipur Chief Minister Yumnam Khemchand Singh says government taking all steps to ensure justice in Leilon Vaifei abduction case. With that, we end the Northeast News Bulletin from Akashvani Shillong. Have a nice day.
1: मीडियम वेव 213.67 मीटर तथा 1404 किलोहर्ट्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यसबेला बिहानीको 8:40 भइरहेको छ र श्रोताहरूलाई अब मनोरञ्जन गराउनेछौ हजुरहरूकै मनपर्दो सांगीतिक यात्राको कार्यक्रम गीतिमाला मार्फत, जसलाई प्रतीक्षा गरेर बसिरहनुभएका सम्पूर्ण संगीत प्रेमी श्रोतागणलाई कार्यक्रममा स्वागत जनाउँदै आज सुनाउन लागिरहेका छौं कलाकार मधुकर लोहानी अनि लासिमित लेप्चाको आवाजमा केही नेपाली आधुनिक गीतहरू। त श्रोता, यस सांगीतिक यात्राको थालनी गर्न लागिरहेका छौं यो प्रथम कोशेलीको साथमा कलाकार लासिमित लेप्चाको आवाजमा। यस गीत मार्फत गायिकाले हृदयको गहिरो चोट, प्रेममा पाएको धोका र त्यसपछिको मानसिक तथा भावनात्मक छटपटीलाई व्यक्त गरिरहेकी छिन्।

प्रिय श्रोतागण, अब प्रस्तुत छ कार्यक्रम गीतिमालाको यो दोस्रो प्रस्तुति। कलाकार मधुकर लोहानीको स्वरमा यस गीतले प्रेमको प्रारम्भिक चरण, दुई हृदयबीचको साँचो सामिप्यता र समर्पणको उत्सवलाई प्रस्तुत गर्दछ।

प्रिय श्रोतागण, आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम गीतिमाला अन्तर्गत विभिन्न नेपाली आधुनिक गीतहरू सुनाएर। र अब प्रस्तुत छ यो अन्तिम गीत कलाकार मधुकर लोहानीको आवाजमा।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। अन्तर्राज्यीय यातायात सम्पर्क सुदृढीकरण र सारथी तथा यातायात सञ्चालकहरूको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण घटनाक्रम अन्तर्गत सिक्किम र पश्चिम बंगाल सरकारहरूले गत शुक्रबार कोलकाताको परिवहन भवनमा पारस्परिक यातायात सम्झौतामा हस्ताक्षर गरे। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले 10-देखि 12 जुलाईसम्म कोलकाताको यात्रा तथा पर्यटन मेलाको उद्घाटन दिन सफल शुरूआत गर्यो। सिक्किम पर्यटन मण्डपले आगन्तुक, यात्रा पेशेवार र गणमान्य व्यक्तिहरूबाट अभूतपूर्व प्रतिक्रिया पाएको छ। सिक्किम र पश्चिम बंगाललाई जोड्ने राष्ट्रिय राजमार्ग 10 मा हिजोदेखि 13 जुलाईसम्म दैनिक बिहान 5 बजेदेखि 10 बजेसम्म सबै सवारी साधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। आयुष विभागले 6-13 जुलाईसम्म आयुष सामाजिक सञ्जाल प्रचार सप्ताह शीर्षकको एक नवीन डिजिटल जागरूकता पहल शुरू गरेको छ। सिक्किम सरकारको वित्त विभागको लेखा नियन्त्रक सहसचिवको कार्यालयले सामाजिक सञ्जालमा चिकित्सा प्रतिपूर्ति केवल क्यान्सर र डायलाइसिस बिरामीहरूमा मात्र सीमित गरिएको, विधाको नगदीकरण रोकिएको र कुनै पनि शीर्षक अन्तर्गत कुनै बजेट प्रावधान नभएको आरोप लगाएको केही पोस्टहरू पूर्ण रूपमा गलत, भ्रामक र तथ्यगत रूपमा गलत रहेको स्पष्ट पारेको छ। सिक्किमका सबैभन्दा प्रतिष्ठित न्यायिक व्यक्तित्वहरूमध्ये एक न्यायाधीश मीनाक्षी मदन राईले हिजो पटना उच्च अदालतको मुख्य न्यायाधीशको पदबाट अवकाश लिनुभयो। सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घडी अनुसार 9:02 भइरहेको छ र अब श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम चित्राञ्जली अन्तर्गत। श्रोता कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो प्रथम गीतको साथमा कलाकार कुमार सानु अनि अनुराधा पौडवालको युगल आवाजमा चलचित्र आशिकीबाट यो गीत।

हिदिन्जेल श्रोताहरूले सुन्नुभयो कलाकार कुमार सानु अनि अल्का याग्निकको युगल आवाजमा चलचित्र परदेशबाट यो गीत। प्रिय श्रोतागण, आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम चित्रांजली अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर। र अब यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र चलते चलतेबाट कलाकार अभिजित भट्टाचार्य अनि अल्का याग्निकको युगल आवाजमा।

हवस् त श्रोता, चलचित्र एक और एक ग्यारहबाट कलाकार शंकर महादेवन, गायत्री अनि साथीहरूको समूह आवाजमा रहेको यसै गीतको साथै कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ।

हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 9:30 भइरहेको छ र अब प्रस्तुत छ कार्यक्रम बाल जगत।

आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनु भएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाई बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाई बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

0: प्यारा प्यारा भाई बहिनी हो कार्यक्रम बाल जगतमा तपाईहरुलाई तपाईहरुका विभिन्न साथीहरुसँग भेट गराउने गर्दछौ अनि उहाँहरुका नयाँ नयाँ कुराहरु हामी तपाईहरुलाई सुनाउने गर्दछौ। प्यारा प्यारा भाई बहिनी हो आजको यस नवीन कार्यक्रममा हामी सुनाउनेछौ तपाईहरुकै साथीका कुराकानी अनि दुई विशेष विषयमा केही कुराकानी र रामायण पाठ है त। आज हामी मास धेरै टाढा पाण्डम पूर्व सिक्किमबाट आउनु भएको छ दिप्ती शर्मा बहिनी र उहाँले कस्ता राम्रा कुराहरू सिक्दै हुनुहुन्छ अनि हामीलाई के बताउनुहुन्छ सुनौ है त उहाँलाई। दिप्ती बहिनी तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अनि तपाईँ कहाँबाट पो आउनु भयो अरे? तपाईँको ठेगाना एकपल्ट मजाले भनिदिनुहोस् त।
1: मेरो ठेगाना चाहिँ हो बुदाङ साउने पूर्व सिक्किम
0: पाण्डम है। अनि तपाईँ कोसँग आउनु भयो यत्रो टाढा?
1: मेरो सर कमल दुलाल अनि मेरो बाबा मित्रलाल कटलसित।
0: अनि तपाईँलाई कहाँ जाने भनेर लिएर आउनु भयो त बाबाले सरले?
1: बाबा र सरले चाहिँ मलाई गान्तोकको रेडियो स्टेसन लान्छु भन्नुभएको थियो अस्तिको पालि नै, अनि यसपालि चाहिँ कन्फर्म गरेर लिएर आउनु भएको
0: है। कति राम्रो। अनि तपाईँलाई कस्तो लागिरहेको छ?
1: मलाई चाहिँ हल्का एक्साइटमेन्ट।
0: अनि तपाईँको घर चाहिँ बुदाङ साउने है? अनि घरमा चाहिँ को हुनुहुन्छ?
1: मेरो घरमा हामी चारजना छौ, बाबा म बहिनी र आमा।
0: अनि बहिनी कत्रो हुनुहुन्छ?
1: बहिनी त 5 वर्षको छ।
0: तपाईँ कति वर्ष पुग्नु भयो?
1: म 10 वर्ष।
0: 10 वर्षमा तपाईँ कुन कक्षा पढ्नुहुन्छ?
1: म कक्षा 5 पढ्दैछु।
0: कक्षा 5 कुन स्कुल?
1: गभर्नमेन्ट प्राइमेरी स्कुल बुदाङ।
0: बुदाङ पढ्नुहुन्छ। अनि कतिजना हुनुहुन्छ तपाईँको कक्षामा?
1: मेरो कक्षामा 6 जना छन्।
0: 6 जना हुनुहुन्छ। अनि तपाईँको एकदमै मनपर्ने विषय चाहिँ के हो?
1: मेरो सबसे भन्दा मनपर्ने विषय चाहिँ इङ्ग्लिस हो।
0: इङ्ग्लिस हो? इङ्ग्लिस चाहिँ किन मन परेको त?
1: इङ्ग्लिसमा अलिक मलाई पोयमहरू बनाउन आउँछ अनि मजाले सेन्टेन्सहरू गर्न आउँछ, त्यसैले
0: पोयम पनि बनाउन आउँछ आफै?
1: होइन, बाबाले मलाई टिच गर्नुहुन्छ। कोही कोही बेला म पनि बनाउँछु, कोही बेला ओकेजनहरूको लागि
0: है। ओकेजनको लागि बनाउँदाखेरि कस्तो बनाउनुहुन्छ त? एउटा एउटा अलिकति सुनाउन सक्नुहुन्छ?
1: मैले अहिलेसम्म चाहिँ ट्राई गरेको छैन, तर घरहरूमा चाहिँ हल्का बहिनीसित गर्छु।
0: घरमा चाहिँ कोसिस गर्नुहुँदैछ, लेख्नुहुँदैछ, बाहिरै भन्नु चाहिँ भएको छैन है। र तपाईँले तर लेख्दै जाने होस्, नछोड्ने ल त्यसलाई, लेख्दै जाने। अन्त यसरी बाहिरतिर स्कुलतिर कोही कोही बेला भन्ने पनि, त्यसरी भन्ने गर्दाखेरि तपाईँलाई बानी पनि हुन्छ। अनि तपाईँलाई इङ्ग्लिस एकदमै मनपर्छ, नेपाली पनि कस्तो राम्रो बोल्नु हुँदो रहेछ। नेपाली चाहिँ के हो त? हो
1: हामी नेपाली जाति हो अनि नेपाल चाहिँ हाम्रो भाषा हो।
0: नेपाली चाहिँ हाम्रो भाषा हो। अनि नेपाली भाषाका आदिकवि

0: दिदीको हुनुहुन्छ हौ
1: आदिकवि भानुभक्त आचार्य।
0: भानुभक्त भानु जयन्ती कहिले मनाइन्छ?
1: 13 जुलाईमा मनाइन्छ।
0: 13 जुलाईमा मनाइन्छ है। अन्त 13 जुलाईका लागि चाहिँ तपाईँले के गर्नु हुँदैछ?
1: मैले एउटा कविता बनाएको थिएँ बाबाको साथमा, अनि त्यहाँदेखि मैले एक काण्ड रामायण गरेको छु।
0: अनि त्यो एक काण्ड रामायण याद छ त?
1: सुन्दर काण्ड याद छ,
0: सुनाइदिनु न अन्त।
1: तर्छु सार समुद्र आज सहजै भन्या इरादा दरी, श्री रामका चरणारविन्द मनले अत्यन्त चिन्तन गरी, बन्छन् वीरहरूलाई ताही हनुमान ए वीर हो पार्तरी, सीताजी कन भेट्दछु म अहिले जान्छु बडो वेग धरी।
0: अन्त आज त 12 जुलाई, भोलि त तपाईँको भानु जयन्ती, तपाईँले स्कुलमा धुमधाम भानु जयन्ती, के कहाँ जानुहुन्छ?
1: हामी त स्कुलमै मनाउँछौ।
0: अनि नेपाली कविता चाहिँ लेखेको छु भन्नुभयो नि अलिकति, त्यो चाहिँ कस्तो छ होला?
1: मेरो कविताको शीर्षक छ श्रद्धाञ्जली ती ज्योतिलाई, अन्धकार यो क्षितिजको लालीमा लाई ज्योति छरी प्रकाश पारिदिने ती भानुलाई, नव बालक हामी नेपाली जातिलाई श्रद्धाञ्जली अर्पण गर्छौ ती ज्योति भानुलाई, उपहार त्यो होइन प्रतिमामा फुलमाला पहिनाई, उपहार त्यो होइन प्रतिमामा फुलमाला पहिनाई, उपहार त्यो होइन जातीय पोषक लगाई, जन्म सदीमा नाम माला जपाई, तिम्रा मार्गहरूको भाव अनदेख गराई, तिम्रा मार्गहरूको भाव अनदेख गराई, गर्व छ हामीमा साहित्य खजना पाई, गर्व छ हामीमा साहित्य खजना पाई, गद्य र पद्यको भाव जान्नलाई, सामर्थ्य छैन मकन त्यो तह पुग्नलाई, सामर्थ्य छैन मकन त्यो तह पुग्नलाई, हात जोडी अर्पण श्रद्धाञ्जली ती ज्योतिलाई, हात जोडी अर्पण श्रद्धाञ्जली ती ज्योतिलाई। धन्यवाद।
0: तपाईँको कविता सुनेर त नि मलाई तपाईँको कविता सकियोस् जस्तो लागिरहेको थियो हो। अन्त यस्तो राम्रो कविताले बुझाउन के खोजेको छ त? तपाईँ जस्तै आफ्ना साथीहरूलाई बताइदिनुहोस् न।
1: हामीले त्यस कविताबाट चाहिँ यो अर्थ दिन चाहँदैछौ कि म चाहिँ भानुभक्तलाई चाहिँ श्रद्धाञ्जली अर्पण गर्दैछु।
0: उहाँ जतिको बन्न नसकौंला है, हामीले जातीय पोसाक लगाएर मात्रै म नेपाली हो भन्न सकिँदैन, मूर्तिमा खादामाला लगाएर मात्रै हामी नेपाली हौ भन्न सक्दैनौ एक दिन, होइन? हामीले सदैव साहित्यको सेवा गर्नु पर्यो, अनि मात्रै त्यो मात्रै एउटा साँचो श्रद्धाञ्जली हुन्छ भन्ने तपाईँको कविताले बुझाइरहेको थियो। कति अर्थपूर्ण कविता थियो, सबैको मनमा बसोस्, सबैलाई केही न केही शिक्षा यस कविताले दिन्छ आशा गर्दै अब तपाईँबाट नि अझै के सुन्न चाहन्छु भने नि, तपाईँ गाउँमा बस्नुहुन्छ, बुदाङ त गाउँ हो, तपाईँलाई गाउँ कस्तो लाग्छ हो?
1: हाम्रो गाउँ त साह्रै रमाइलो छ, त्यस गाउँमा एउटा स्कुल छ जहाँ चाहिँ म पढ्छु।
0: अनि त्यो रमाइलो गाउँमा चाहिँ अरू पनि के छ त तपाईँलाई राम्रो लाग्ने?
1: त्यहाँ एउटा मन्दिर छ, अनि हाम्रो स्कुलकै छेउमा एउटा दोकान छ।
0: स्कुलकै छेउमा दोकान छ, दोकान चाहिँ मनपर्छ। अनि मन्दिर चाहिँ के होला है नाम?
1: मन्दिर ढाप पोखरी।
0: ढाप पोखरी छ है, ढाप पोखरीमा मन्दिर छ, पोखरी पनि छ।
1: पोखरी पानी पर्ने बेलामा, साउनको बेलामा पोखरी हुन्छ,
0: पोखरी हुन्छ, अरू बेला पानी सुक्छ है, र त्यसले गर्दाखेरि पानीको अलिक दुःख पनि छ होइन? अनि केही छैन, गाउँ एकदमै सुन्दर छ। तपाईँको गाउँमा के फल्छ त हो? अन्त
1: हाम्रो गाउँमा काँक्रा, फर्सी, इस्कुसहरू जति विभिन्न सब्जीहरू फल्छन्।
0: ती विभिन्न सब्जीहरू चाहिँ तपाईँ खानु मात्रै हुन्छ कि तपाईँको आमा बाबाले लगेर बेच्नु पनि हुन्छ?
1: हामी जति खान्छौँ, अनि त्यहाँदेखि अरू पहिला हामी खान्छौँ, अनि त्यहाँदेखि हाम्रो बाबाले चाहिँ रम्पू पठाउनुहुन्छ त्यो सब्जीलाई बेच्नु
0: पठाउनुहुन्छ है, आफ्नो कमाई बेच्नुहुन्छ। तपाईँको बाबाले रात दिन मेहनत गरेको तपाईँ देख्नुहुन्छ, बाबा आमाले रात दिन मेहनत गरेको, अनि तपाईँ एकदमै राम्रो पढ्नुहुँदैछ। पढेर चाहिँ पछि के बन्ने?
1: म त डाक्टर बनिने इच्छा छ मेरो।
0: के को डाक्टर बनिने त?
1: दाँतको।
0: दाँतको ल ठिकै छ, पछि अब हाम्रो त दाँत खुस्किहाल्छ होला, अब तपाईँहरू जस्तै साथीहरूको अथवा भाइ बहिनीको दाँत हेरिदिने आवाज हुन्छ। अनि त्यहाँदेखि नि तपाईँको त्यो सपना पुरा होस्, तर डाक्टर बन्नलाई त धेरै चुनौतीहरू पनि आउँछ, साह्रो गाह्रो पनि आउँछ, कोही बेला अप्ठ्यारो पनि हुन्छ, ती सबैहरू त सबैलाई आउँछ, म त अघि बढ्नुपर्छ भन्ने अन्त अघि बढ्ने होस्। अन्त नि अब के सोध्न चाहन्छु भने नि, तपाईँलाई घर चाहिँ कस्तो लाग्छ हौ? आमा बाबा चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
1: आमा बाबा चाहिँ भगवान समान हुन्छ भनेर मैले सुनेको थिएँ, हुनु पनि हो, किनभने उनीहरूले हाम्रो लागि परिश्रम पुरा गर्नुहुन्छ
0: है। घर चाहिँ के हो त आमा बाबा भगवान भएपछि?
1: घर चाहिँ मन्दिर हो।
0: घर चाहिँ मन्दिर हो। तपाईँ त्यो मन्दिरमा पूजा गर्नुहुन्छ बिहान बेलुका?
1: बिहान बेलुका म पूजा गर्छु, कोही बेला बेलुका बाबाले गर्नुहुन्छ।
0: बाबाले गर्नुहुन्छ। अनि पूजा गर्दै गर्दाखेरि चाहिँ विभिन्न यसो पुस्तकहरू मन्त्रहरू पनि पढ्नुहुन्छ होला, तपाईँ के जान्नुहुन्छ त हो?
1: म एउटा देवीको स्तुति जान्छु, त्यसको नाम हो ऐगिरी नन्दिनी।
0: सुनाइदिनुहोस् न त।

0: हरको आशीर्वाद लोस्
1: अनि ठुलोहरूको आशीर्वाद लिनको लागि आफू कस्तो हुनुपर्छ?
0: आफू योग्य हुनुपर्छ।
1: योग्य हुनको लागि के हुनुपर्छ होला?
0: योग्य हुनको लागि हामीले राम्रो पढ्नुपर्छ, आमाहरूको विश्वासलाई अलिक बढाएर लानुपर्छ।
1: आमाहरूको विश्वासलाई बढाएर लानु पर्यो, हामी सच्चरित्र हुनु पर्यो नि त, राम्रो चरित्र भएको हुनु पर्यो, ठुलालाई इज्जत गर्नु पर्यो, सानालाई माया गर्नु पर्यो है, अनि गुरुजनलाई सधैँ श्रद्धा गर्नु पर्यो होइन। हामी पनि विद्यार्थी हो, तपाईँ एकजना सानो मान्छे, म एकजना ठुलो मान्छे, तर उमेरमा ठुलो मान्छे भए पनि म पनि विद्यार्थी नै हो यो संसारमा, बुझ्नुभयो? म पनि हरेक कुरा दिनै पछि एउटा एउटा कुनै न कुनै कुरा सिकिरहेकै हुन्छु, बुझ्नुभयो? अन्त त्यसले गर्दाखेरि चाहिँ नि तपाईँलाई के भन्न चाहन्छु भने नि, अब तपाईँले यस्ता राम्रा कुराहरू आफ्ना साथीलाई बाँड्नुभयो है, अन्त यस्तो राम्रो कुरा पनि सिकाउनु भयो, पूजा गर्दाखेरि तपाईँले देवीको स्तुति सुनाउनु भयो, अझै अरू कुरा पनि याद छ होला हौ तपाईँलाई?
0: हजुर, शिव ताण्डव याद छ मलाई।
1: शिव ताण्डव याद छ?
0: हजुर,
1: सुनौ न त।
0: जटाटवी गलत जल प्रवाह पावित स्थले गले वलम्ब्य लम्बितम भुजङ्ग तुङ्ग मालिकम डमट डमट डमट डमट

हुन्छ है, तपाईँमा त्यो संस्कार रहेछ, तपाईँले आफू वरिपरिकालाई पनि शान्त एउटा सुन्दर वातावरण सृजना गरिदिन सक्नुहुने रहेछ होइन, र तपाईँका यी प्रयासहरू अलिक ठूलो भएर अर्कै वातावरण पाउनु भयो भने नछोड्ने है, सधैँ लिएर जाने, तपाईँलाई धेरै धेरै धेरै माथि पुर्याउने कुराहरू तपाईँले याद गरिसक्नु भएको रहेछ, र तपाईँको जीवन यस्तो उज्जवल होस् साथसाथै तपाईँका वरिपरिको सबैले, तपाईँका सान्निध्यमा बस्नेले सबै, तपाईँको नजिकमा बस्नेले सबैको उज्यालो प्राप्त गरून् है, म त्यो शुभकामना दिन चाहन्छु। किनभने तपाईँभित्र कति गुणहरू छ, तपाईँले अझै थप्दै जानुहुन्छ यी गुणहरूलाई, र आज चाहिँ नि तपाईँले अब यस्ता यस्ता राम्रा कुराहरू हामीलाई दिनुभयो, यस्ता यस्ता राम्रा कुराहरू सुनाउनु भयो, सानाले त होइन ठूलै ठूलैहरूले धेरै सिक्नुपर्ने कुराहरू तपाईँले दिनुभयो, तपाईँलाई धेरै धेरै धेरै धन्यवाद भन्न चाहन्छौ हामी, र तपाईँलाई यहाँसम्म ल्याइदिनु हुने कमल सर र तपाईँको बाबा हजुरलाई पनि हामी प्रणाम गर्न चाहन्छौ, धन्यवाद भन्न चाहन्छौ। अनि तपाईँलाई आमा बाबाले जुन संस्कार दिनु हुँदैछ नि, सबै सबैको घरमा यस्तै संस्कार पुगोस् है भन्ने पनि हामी चाहन्छौ, र यति तपाईँले जुन सिक्नु हुँदैछ, तपाईँकोमा जुन क्षमता छ, त्यो क्षमता कहिले पनि अलिकति घटेर नजाओस्, अझै बढेर जाओस्, जीवन उज्यालो बनोस्, अनि तपाईँको उज्यालो अरूका निम्ति पनि सहारा बनोस् भन्दै यहाँबाट हामी धन्यवाद भन्दै बिदा दिन्छौ। हुन्छ।

प्यारा प्यारा भाई बहिनी हो सुन्न बहिनी दिप्ती बहिनी का कुराहरू दिप्ती जस्तै उज्याला थिए उहाँका कुराहरू हामीलाई पनि धेरै धेरै ज्ञान दिएर जानुभयो उहाँहरूले विद्यार्थीहरूकोमा नानीहरूकोमा आफ्नो गुण र आफ्नो क्षमता हुन्छ आफ्नो एउटा संस्कार हुन्छ है जसलाई पछ्याएर भाइ बहिनीहरू अघि बढ्नुहुन्छ जसले भविष्यलाई काँधमा बोकेर हिँडेका हुन्छन् उहाँहरू यति ज्ञानी यति सुल्झेका भाइ बहिनीहरू भएपछि त हाम्रो भविष्य त्यसै पनि उज्यालो हुन्छ भन्न सक्छौ हामी दिप्ती बहिनीलाई सुनेर र आफ्ना पनि विचारहरू राख्न तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ आकाशवाणी गान्तोकमा आएर आफ्ना कुराहरू विश्वभरि पुर्याउन सक्नुहुनेछ सबै सबैलाई सुनाउन सक्नुहुनेछ र ज्ञान गुण बाँडेर नै बढ्छ भनिन्छ र तपाईँलाई पनि आमन्त्रण गर्दै दिप्ती बहिनीलाई पनि यहाँबाट आज बिदा दिएका छौ र फेरि हामी अर्को विषयतर्फ लाग्नेछौ केही छन् सुनौ अब भोलि 13 जुलाई भानु जयन्ती हाम्रो नेपाली भाषाका आदिकवि भानु भक्तको जन्म जयन्ती पर्न गएको छ र यसमा हामी उहाँलाई सम्झिँदै रामायणका केही श्लोकहरू सुन्नेछौ जसले नेपाली समाजलाई दिशा निर्देश गर्दछ।

प्यारा प्यारा भाई बहिनी हो, सात काण्डमा रहेको भानुभक्तीय रामायणको अयोध्या काण्डबाट केही श्लोकहरू सुनिसकेपछि उज्यालोको बाटो आशा विषयमा छोटो कुरा गरौं है त। हो भाई बहिनी हो, हरेक रातपछि एउटा नयाँ बिहान हुन्छ। जब सूर्य उदाउँछ रातको अँध्यारो आफै भाग्दछ र संसारभरि उज्यालो फैलिन्छ। हाम्रो जीवन पनि त्यस्तै हो। कहिले काहीँ हाम्रा साना इच्छाहरू पूरा हुँदैनन्, कहिले काहीँ सोचे जस्तो खेलाउन पाइँदैन, त कहिले काहीँ गृह कार्य अथवा होमवर्क गर्दा गाह्रो हुन सक्छ। त्यस्तो बेला मनमा अलिकति उदासी छाउनु स्वाभाविक हो, तर त्यही उदासीको बीचमा मनभित्र बलिरहने एउटा सानो दियो नै आशा हो है त भाइ बहिनी हो। आशा भनेको भोलि अवश्य राम्रो हुनेछ भनेर विश्वास गर्नु हो। जब हामी माटोमा एउटा सानो बिउ रोप्छौ नि, हामीलाई आशा हुन्छ कि यो भोलि ठूलो भएर सुन्दर बोट बन्नेछ भनेर। जब एउटा सानो चराले गुड बनाउन एउटा एउटा सिनका जम्मा गर्छ नि भाइ बहिनी हो, उसलाई आशा हुन्छ कि उसको सुन्दर घर बस्नेछ। यसरी नै भाइ बहिनी हो, आशा भनेको एउटा जादु जस्तै हो। यसले हाम्रो मनमा हिम्मत भर्छ। यदि हामीले कुनै खेलमा आज हार्यौं भने पनि भोलि म अझ राम्रो खेल्नेछु र जित्नेछु भन्नु नै आशाको बाटोमा हिँड्नु हो। आशाले हामीलाई सधैँ अगाडि बढ्न र मुस्कुराउन सिकाउँछ। त्यसैले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो मनको उज्यालो अर्थात आशालाई कहिल्यै निम्न दिनु हुँदैन है त। अन्तर्राष्ट्रिय आशा दिवस, इन्टरनेशनल डे अफ होप, संसारभरिका मानिसहरू विशेष गरी नानीहरूमा सकारात्मक सोच र ऊर्जा भर्नका लागि 12 जुलाईका दिन मनाउने गरिन्छ। या त भनौ आजकै दिन मनाइँदैछ है त। किन मनाइन्छ त भन्दा नि, संसारमा नि कहिलेकाहीँ बिरामी परिन्छ, गरिबीले सताउँछ, अनि कहिलेकाहीँ युद्धहरू जस्ता नराम्रा घटनाहरू पनि भइरहन्छन्। यस्तो बेला साना साना नानीहरू र मानिसहरूको मनमा डर र निराशा नजागोस् भनेर यो दिवस मनाउन शुरू गरिएको रहेछ। अब यसको सन्देश के चिपाइन्छ त भन्दा नि भाइ बहिनी हो, यो दिवसले हामीलाई सिकाउँछ कि संसारमा जतिसुकै ठूलो समस्या आए पनि यदि हामीसँग आशा र एकता छ भने नि हामी त्यसलाई सजिलैसँग हराउन सक्छौ भनेर। प्रत्येक वर्ष यो दिनमा नि संसारभरिका बालक बालिकाहरूलाई उनीहरूको भविष्य सुन्दर छ भन्ने विश्वास दिलाइन्छ अनि उनीहरूका सपनालाई पखेटा हाल्ने हौसला दिने गरिन्छ। हजुर भाइ बहिनी हो, सुन्नु भोनी आशा विषय केही कुरा। अब भने भोलि भानु जयन्ती हो, हाम्रो भाषिक चाड, यस सम्बन्धी छोटा मिठा केही कुराहरू पनि सुनौ है त। भाइ बहिनी हो, तपाईँहरूलाई थाहै छ भानुभक्त नेपाली भाषाका आदिकवि हुन्। किन र कसरी भन्दा नि सुन्नुहोस् है त भाइ बहिनी हो, आज भन्दा 212 वर्ष अघिको कुरा हो। हाम्रो छिमेकी देश नेपालको तनहुँ जिल्लाको रम्का भन्ने सुन्दर गाउँमा एकजना बालकको जन्म भएको थियो। उनको नाम थियो भानुभक्त आचार्य। उनी सानैदेखि निकै चतुर र पढ्नमा रुचि राख्ने स्वभावका थिए। तिनै बालक ठूलो भएर नेपाली साहित्यको आकाशका एउटा चम्किलो तारा बने, जसलाई आज हामी सबैले आदरका साथ आदिकवि भनेर चिन्दछौ नि त। आदिकविको अर्थ हुन्छ पहिलो कवि। भानुभक्त आचार्य कसरी कवि बने भन्दा नि भाइ बहिनी हो, यस विषय एउटा निकै रोचक कथा छ है। एक दिन उनी गाउँमा घुम्दै गर्दा एउटा घाँस काट्ने मानिस अथवा घाँसीसँग उनको भेट भयो। त्यो घाँसी निकै गरीब थियो, तर उनको मन धेरै ठूलो थियो।

घाँसीले दिनभरि दुःख गरेर घाँस काट्थ्यो, त्यसलाई बजारमा बेच्थ्यो र पैसा जम्मा गर्थ्यो। भानुभक्तले सोधे, तिमी यसरी दुःख गरेर कमाएको पैसा के गर्छौ? घाँसीले जवाब दियो, मलाई मानिसहरूले सजिलै पानी खान पाउन् भनेर एउटा कुवा खनाउनु छ। म मरेर गए पनि मानिसहरूले मलाई सम्झिरहन्, यो मेरो सपना छ। एउटा साधारण घाँसीको यति सुन्दर विचार सुनेर भानुभक्तको आँखा खुल्यो। उनले सोचे, यो घाँसी त यति गरिब भएर पनि संसारका लागि केही गर्न चाहन्छ भने मैले त पढे लेखेको छु, मैले आफ्नो देश र समाजका लागि केही न केही त गर्नै पर्छ। त्यही दिनदेखि उनले कविता लेख्न शुरू गरे। त्यस समय धेरै जसो किताबहरू संस्कृत भाषामा हुन्थे, जुन सर्वसाधारण र साना नानीहरूले बुझ्न धेरै गाह्रो हुन्थ्यो। भानुभक्तले रामायणको कथालाई एकदमै सरल र मिठो नेपाली भाषामा लेखिदिए। जब मानिसहरूले आफ्नो मातृभाषामा रामायण पढ्न र गाउन पाए, उनीहरू असाध्यै खुसी भए। भानुभक्तले कविताकै माध्यमबाट मानिसहरूलाई एक अर्कासँग जोड्ने काम गरे। उनले नेपाली भाषालाई एउटा सुन्दर रूप दिए, जसका कारण आज हामी सबैले गर्वका साथ नेपाली भाषा बोल्न, लेख्न र पढ्न पाएका छौं। नानी हो, भानुभक्त आचार्यको जीवनबाट हामीले दुईटा ठूल्ठूला कुरा सिक्न सक्छौ है त। कस्ता कुरा भन्नुहुन्छ भने नि, सकारात्मक प्रेरणा पाउँछौ उहाँबाट। प्रेरणा पाउनका लागि कोही ठूलो मानिस नै हुनुपर्छ, ठूलै मानिस कहाँबाट पाउनुपर्छ भन्ने छैन। हामी एउटा साधारण घाँसी र सानो घटनाबाट पनि राम्रो कुरा सिक्न सक्दा रहेछौ। अनि अर्को कुरा नि, भाषाको सम्मान गर्न सक्नुपर्छ। आफ्नो मातृभाषा र संस्कृतिलाई सदैव माया र आदर गर्नुपर्छ भन्ने कुरा। त भाइ बहिनी हो, हरेक वर्ष जुलाई 13 तारिक भानुभक्तको जन्म जयन्ती संसार भरि रहेका नेपालीहरूले धुमधाम का साथ मनाउँछन्। साँच्चै नै आदिकवि भानुभक्त हाम्रा गौरव हुन् र उनी आफ्ना अमर कविताहरूका माध्यमबाट हाम्रा मनमा मस्तिष्कमा सधैँ बाँचिरहनेछन् र हामी पनि उहाँलाई सम्झिँदै आफ्नो भाषा प्रति इमान्दार भएर अघि बढौं। भाषा राम्ररी सिकौं, आफ्नो भाषालाई माया गरौं। आमा र भाषा एउटै हो भनिन्छ। जसले भाषालाई माया गर्न सक्छ उसले नै आफ्नो आमालाई, आफ्नो देशलाई, आफ्नो माटोलाई माया गर्छ भनिन्छ पनि। र हामी एउटा सुन्दर नागरिक बन्नका निम्ति, सफल नागरिक बन्नका निम्ति मातृभाषालाई हामीले माया गर्न सक्नुपर्छ है त। र यिनै भनाइहरू सँगसँगै आजलाई भने कार्यक्रमबाट बिदा माग्ने समय भएको छ। फेरि भेट्नेछौ अर्को आइतबार। आजलाई दिनुहोस् बिदा। नमस्कार।

यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम बाल जगत। यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। अन्तर्राज्य यातायात सम्पर्क सुदृढ़ीकरण र सारथी तथा यातायात संचालकहरूको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण घटनाक्रम अन्तर्गत सिक्किम र पश्चिम बंगाल सरकारहरूले गत शुक्रबार कोलकाताको परिवहन भवनमा पारस्परिक यातायात सम्झौतामा हस्ताक्षर गरे। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले 10 देखि 12 जुलाईसम्म कोलकाताको यात्रा तथा पर्यटन मेलाको उद्घाटन दिन सफल शुरूआत गर्यो। सिक्किम पर्यटन मण्डपले आगन्तुक यात्रा पेशेवार र गणमान्य व्यक्तिहरूबाट अभूतपूर्व प्रतिक्रिया पाएको छ। सिक्किम र पश्चिम बंगाललाई जोड्ने राष्ट्रिय राजमार्ग 10 मा हिजोदेखि 13 जुलाईसम्म दैनिक बिहान 5 बजेदेखि 10 बजेसम्म सबै सवारी साधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। आयुष विभागले 6 देखि 13 जुलाईसम्म आयुष सामाजिक सञ्जाल प्रचार सप्ताह शीर्षकको एक नवीन डिजिटल जागरूकता पहल शुरू गरेको छ। सिक्किम सरकारको वित्त विभागको लेखा नियन्त्रक सहसचिवको कार्यालयले सामाजिक सञ्जालमा चिकित्सा प्रतिपूर्ति केवल क्यान्सर र डायलाइसिस बिरामीहरूमा मात्र सीमित गरिएको, विधाको नगदीकरण रोकिएको र कुनै पनि शीर्षक अन्तर्गत कुनै बजेट प्रावधान नभएको आरोप लगाएका केही पोस्टहरू पूर्ण रूपमा गलत, भ्रामक र तथ्यगत रूपमा गलत रहेको स्पष्ट पारेको छ। सिक्किमका सबैभन्दा प्रतिष्ठित न्यायिक व्यक्तित्वहरूमध्ये एक न्यायाधीश मीनाक्षी मदन राईले हिजो पटना उच्च अदालतको मुख्य न्यायाधीशको पदबाट अवकाश लिनुभयो। सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घडी अनुसार 10:02

मिनेट भइसकेको छ र अब श्रोताहरूलाई पुनः मनोरञ्जन गराउनेछौ विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम ताजेतर हुने अन्तर्गत त श्रोता कार्यक्रमको यो पहिलो गीत सुनाउन लागिरहेका छौं चलचित्र एमएस धोनी द अनटोल्ड स्टोरीबाट कलाकार पलक मुच्छलको आवाजमा।

प्रेस उताको नव प्रस्तुत छ कार्यक्रमको यो अघिल्लो गीत चलचित्र बाजीराव मस्तानीबाट कलाकार श्रेया घोषालको आवाजमा।

0: हवस् त श्रोता, चलचित्र स्त्री टूबाट कलाकार वरूण जैन, शिल्पा राव अनि सचिन जिगरको समूह आवाजमा रहेको यसै गीतको साथै कार्यक्रम ताजे तरानेको निर्धारित समय यही पूरा हुँदछ।
1: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
2: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: आपाए हो त रहेछ लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त
1: हजुर श्रोता तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: हर घर को वाणी आकाशवाणी, हर एक को हृदय को वाणी आकाशवाणी, अनि सबै को हृदय लाई जोड़न का लागि हामी आई सकेका छौं मात्र एउटा क्लिक मा। हाम्रो स्टेशन्स लाइव मा मन की बात, संगीत, ड्रामा, स्पोर्ट्स, हर पल को विश्वसनीय खबर। हाम्रो वेबसाइट akashwani.gov.in मा। नया भारत, नया आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घडी अनुसार 10:30 भइसकेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू।

श्रोता भनिन्छ प्राकृतिक र नारी एकअर्कासँग सम्बन्धित हुन्छ। जसरी प्राकृतिकले धैर्यता र सृजनाको शक्ति पोखेको हुन्छ, त्यसरी नै एउटी नारीले आफ्नो ममता र साहसले संसार सजाएकी हुन्छन्। आजको हाम्रो सांगीतिक यात्रामा हामी यस्तै एउटा विशेष गीतको साथमा छौ, जसले पहाड़को काग गैरी खेत र त्यहाँका काम गर्ने ती परिश्रमी हातहरूको कथा भन्छ। यो गीत सुन्दा यस्तो लाग्छ, मानव एउटी नारीको चञ्चलता र प्राकृतिकमा आउने व्यवहार दुवै एकै ठाउँमा मिसिएका छन्। स्वर्की धनी रानी भनौं आशा भोसलेको जादुमय आवाज, जसमा पहाड़ी झरनाको जस्तै कलकल छ नारीको गरिमा र गाउँले परिवेशको मौलिकता झल्काउने सुन्दर सृजना पस्किरहेकी छु, सुनौ।

जीवन आफैमा एउटा कथा हो। कहिलेकाहीँ हामी आफैलाई शब्दहरूमा उतार्न सक्दैनौं, तर संगीतले ती नभनिएका कुराहरूलाई पनि अभिव्यक्त गरिदिन्छ। आज हाम्रो सांगीतिक सफरमा एउटा यस्तो आवाज जसको प्रत्येक शब्दमा एक प्रकारको गहिराई छ। सुन्दै हुनुहुन्छ डेजी बराइलीको स्वरमा एउटा खुल्ला किताब म आउनुहोस्। यो गीतको माध्यमबाट भावनाको सागरमा डुबौं।

श्रोता अहिले सुन्दै हुनुहुन्छ नारीहरूमाथि समर्पित कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न कलाकारहरूको आवाजमा रहेका मीठा गीत सुनाइरहेका छौं। अघिल्लो गीत लिएका छौं लासमित लेप्चाको आवाजमा।

यादहरू कहिलेकाहीँ निकै गाढा भएर आउँछन्, त्यही याद र मायाको भावना बोकेको यो गीत प्रस्तुत छ गायिका मनिला सुताङको स्वरमा, तिम्रो यादमा कल्पिका।

नारीको मन एउटा यस्तो विशाल सागर हो जहाँ कति खुशीका लहरहरू चल्छन् त कति आँसुका थोपाहरू शान्त भएर बसिरहन्छन्। भनिन्छ नारी सबैसँग हाँस्न त सक्छिन् तर आफ्ना वास्तविक आँसु र भावनाहरू उनी केवल एक्लोपनमा मात्र पोख्न रुचाउँछिन्। जब उनी एक्लै बस्छिन् तब संसारका सारा जिम्मेवारीहरूबाट पर हटेर आफ्नै मनको एनामा आफूलाई निहाल्न थाल्छिन्। यस्तै भाव बोकेको अरूणा लामाको आवाजमा रहेको यो गीत।

माया र पर्खाईको सम्बन्ध निकै अनौठो हुन्छ जब आफूले मन पराएको मान्छे आफ्नो मुटुको टुक्रा आँखाभन्दा टाढा हुन्छ तब यो मनमा एउटा अनौठो छटपटी र शून्यता छाउँछ नारीको मन झन मायामा कति समर्पित र कति संवेदनशील हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहै छ टाढा रहेका प्रियजनको सम्झनामा टोलाउनु उनीहरूकै सुख र रक्षकको कामना गर्नु एउटा नारीको मायाको चिनो हो यही माया बिछोड र टाढा हुनुको मिठो पीड़ालाई समेटेर बबिता घतानी आफ्नो आवाजमा रहेको यो गीत

अब प्रस्तुत गर्दैछौ नेपाली सुगम संगीतको एक कालझै सृजना पोहोर साल खुशी वार्ता कलाकार अरुण लामाको आवाजमा जीवनका सुख दुःख माया बिछोड र समयसँगै बदलिने भावनाहरूलाई मार्मिक रूपमा अभिव्यक्त गर्ने यस गीतले दशौं बितिसक्दा पनि श्रोताको मनमा आफ्नो छैठौं स्थान कायम गरेको छ। आउनुहोस् भावनाले भरिएको यो सदाबहार गीत सुन्नेछौं।

भारतीय गायन जगतकी चर्चित गायिका आशा भोसलेको सुमधुर स्वरमा सजिएको लोकप्रिय नेपाली गीत साउने झरीमा वर्षातको रमाइलो वातावरणसँगै माया सम्झना र मनका कोमल भावनाहरूलाई मिठास पूर्ण ढंगले अभिव्यक्ति गर्ने यो गीत नेपाली संगीत प्रेमीमा आज पनि उत्तिकै लोकप्रिय छ। आउनुहोस् यी सुन्दर अनुभूतिहरूसँगै यो मीठो गीतको आनन्द लिउँ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ नेपाली लोकगीत कार्यक्रम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहुनेछ खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। प्रतीक्षा साँच्नुहोला।

रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले कतारका अमीर शेख तमीम बिन हमद अल थानी शाही परिवार अनि कतारका जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। कर्मचारी भविष्य निधि संगठनले आम माफी योजना 2026 शुरू गरेको छ। यस अन्तर्गत आयकर अधिनियम 1961 अन्तर्गत मान्यता तथा छूट प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई आफ्नो स्थिति नियमित गर्न एक पटकको अवसर प्रदान गरिएको छ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिको लागि लागू हुने बताएको छ। यो योजना आयकर अधिनियम 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठान लागू हुनेछ। मन्त्रालयका अनुसार योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्रीय कार्यालयमा ईमेल मार्फत औपचारिक आवेदन पेश गर्नुपर्नेछ। छूट प्राप्त भविष्य निधि रोजगारदाताद्वारा व्यवस्थित पीएफ योजना हो, जसले आफ्नो भविष्य निधि योगदानहरू ईपीएफओमा सिधै जम्मा गर्नुको सट्टा निजी ट्रस्ट मार्फत आन्तरिक रूपमा सञ्चालन गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। भारतले आज ओमान तट नजिक वाणिज्यिक जहाज जीएफएस ग्यालेक्सीमाथि भएको हमलाको कड़ा निन्दा गरेको छ। विदेश मन्त्रालयको एक बयान अनुसार जहाजमा सवार 11 भारतीयहरूमा 10 जनालाई सुरक्षित बचाइएको छ, जबकि एक भारतीय वर्तमानमा पनि बेपत्ता रहेको बताइएको छ। मन्त्रालयले बताए अनुसार ओमानमा भारतीय दूतावासले स्थितिमाथि लगातार निगरानी राखिरहेको छ अनि जारी राहत तथा बचाउ अभियानमा ओमानका अधिकारीहरूसित समन्वय बनाइराखेको छ। भारतले यस सहायताको लागि ओमान सरकारमाथि आभार व्यक्त गरेको छ। विदेश मन्त्रालयले क्षेत्रमा वाणिज्यिक जहाजहरू अनि नागरिक बुनियादी ढाँचालाई लक्षित बनाइन बन्द हुनपर्ने तथा अन्तर्राष्ट्रिय कानून अनुरूप अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा निर्वाध नौवहन अनि व्यापार चाँडै शुरू हुने बताएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई यमन यात्रा गर्न केही प्रतिबन्धहरू लगाएको 2017 सूचना फिर्ता लिएको छ। यो सूचना यमनमा गृह युद्ध र सशस्त्र द्वन्द्वका कारण बिग्रदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जारी गरिएको थियो, जसले गर्दा भारतले आफ्ना नागरिकहरूलाई यमनको यात्रामा प्रतिबन्ध लगाएको थियो। यद्यपि एक सल्लाहकारमा विदेश मन्त्रालयले सबै भारतीय नागरिकहरूलाई यमनको गैर आवश्यक यात्राबाट बस्न सल्लाह दिएको बताएको छ। मन्त्रालयले भनेको छ यदि यात्रा एकदमै आवश्यक छ भने स्थानीय सुरक्षा अवस्थाको गहन मूल्यांकनपछि मात्र यो गर्नुपर्छ र द्वन्द्व सक्रिय रहेका क्षेत्रहरूको यात्राबाट बस्नुपर्छ। महाराष्ट्रको पुणे जिल्लामा मोसीमा भएको फोहोर फाल्ने ठाउँ दुर्घटना मा मृत्यु हुनेको संख्या 9 पुगेको छ। उद्धार कार्यको चौथो दिनमा थप 7 जनाको शव फेला परेको छ। अझै पनि 1 जना फोहोरको थुप्रो मुनि फँसेको बताइएको छ। 8 जुलाईमा पुणे जिल्लाको मोसीमा एउटा भवनमा फोहोर फाल्ने ठाउँ भत्किँदा दुर्घटना भएको थियो, जसमा 23 जना फँसेका थिए। 9 जनालाई सकुशल उद्धार गरिएको थियो। सेना, राष्ट्रिय आपदा मोचन बल, पिम्पली, चिचण्डवट महानगरपालिका र पुलिसले उद्धार कार्य सञ्चालन गरिरहेका छन्। बेपत्ताहरूको खोजी जारी छ। अमेरिकाले आज बिहान इरानमा फेरि हवाई हमला गरेको छ। यो हमला इरानद्वारा स्ट्रेट अफ होर्मुजमा एक वाणिज्यिक जहाजमाथि हमला गरिएपछि गरिएको हो। इरानको हमलामा जहाजमा आगो लागेको थियो, जसपछि चालक दलले जहाज छोड्न परेको थियो। अमेरिकी केन्द्रीय कमाण्डले बताए अनुसार हमलामा इरानको लगभग 140 सैन्य ठेगानाहरूलाई लक्षित बनाइएको थियो, जसमा मिसाइल, ड्रोन अनि संचार ढाँचा सामेल छन्। जवाबी कार्यवाहीमा इरानले बहराइन, कुवैत, कतार अनि संयुक्त अरब अमिरातलाई लक्षित बनाउँदै मिसाइल अनि ड्रोन हमला गरेको छ। इरानले जोर्डन स्थित एउटा अमेरिकी सैन्य अड्डामा पनि हमला गरेको दावी गरेको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार, पश्चिम बंगालका तराई क्षेत्र अनि सिक्किममा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। अरूणाचल प्रदेश, छत्तीसगढ़, पूर्वी उत्तर प्रदेश, गंगाको मैदानी पश्चिम बंगाल अनि हिमाचल प्रदेशका अलग अलग स्थानहरूमा आज भारी वर्षाको सम्भावना मौसम विभागले व्यक्त गरेको छ। जम्मू कश्मीर, लद्दाख, गिलगिट, बाल्टिस्तान, मुजफ्फराबाद, झारखण्ड, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, पंजाब अनि उत्तराखण्डमा पनि आज यस्तो प्रकारको स्थिति बनिरहने अनुमान रहेको छ। दिल्लीमा आज आंशिक रूपले बादल लागिरहने अनि तीव्र हावा चल्ने सम्भावना रहेको छ। राजधानीमा आज अधिकतम तापमान 36 देखि 38 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 28.3 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIRKarsiong मार्फत पनि

0: सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको छ दिवसीय सफल भ्रमणपछि नयाँ दिल्ली आइपुग्नु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै विकास परियोजनाहरूको लोकार्पण अनि शिलान्यास गर्नुभएको छ। कर्मचारी भविष्य निधि संगठनले आम माफी योजना 2026 शुरू गरेको छ। भारतले आज ओमान तट नजिक वाणिज्यिक जहाजमाथि भएको हमलाको कड़ा निन्दा गरेको छ र मौसम विभागले आज आसाम, मेघालय, बिहार, पश्चिम बंगालका तराई क्षेत्र अनि सिक्किममा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, हामी पूर्ण उपस्थित भएका छौं नेपाली लोकगीत लिएर। लोकगीत सुनाउने क्रममा स्वीकार्नुहोस् प्रस्तुत कलाकार शर्मिला पाखरिङको आवाजमा।

मिडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्ट्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ट्ज एफएम कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय यस बेला अपरान्हको ठिक 3:57 भइसकेको छ। यहाँहरूलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी गराउँदैछौ। अहिले केही क्षणमा सुनाउनेछौ कार्यक्रम सरेकाता। 4:30 सुन्नुहुनेछ लेप्चा भाषाको कार्यक्रम तुङगुङ तुङलात, जसमा कलाकार फुर्सोङ लेप्चाको आवाजमा केही गीत रहेको छ अनि पर्सपेक्टिभ भोकल फर लोकल विषयमा एक वार्ता। 5 श्रोताहरूलाई सुनाउनेछौ लिम्बू भाषाको कार्यक्रम नुसिचान, जस अन्तर्गत सुन्नुहुनेछ प्रथममा समाचार, त्यसपछि केही गीत, विभिन्न कलाकारहरूको आवाजमा अनि विश्वव्यापी तापवृद्धि यानि ग्लोबल वार्मिङ विषयमाथि एक वार्ता। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्टोक, जसमा यहाँहरूले सुन्नुहुनेछ प्रथममा मेल्लुम प्रार्थना अनि कर्मा येसे कर्मा योन्जिङ हिसेको आवाजमा रहेको केही गीत अनि द इम्पोर्टेन्स अफ होप इन ह्युमन लाइफ विषयमा एक वार्ता। 6 समय हो आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी समाचारको, जसपछि सुन्नुहुनेछ कार्यक्रम कानूनी कुरा, जसमा आजको विषय रहेको छ सिक्किम एन्टी ड्रग एक्ट। त्यसै गरी 6:40, 45, 50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा भनी 6:55 आजको विशेष रहेको छ एक भारत श्रेष्ठ भारत अन्तर्गत सिक्किमको भुटिया जनजातिको विवाह प्रथा। त्यसै गरी 7:25 समय हो यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचारको, 7:35 सुन्नुहुनेछ आजको हाम्रो विशेष प्रस्तुति बिर्सन नसकिने गीतहरू लोकगीतका सर्जकहरूको भाग 3। त्यसै गरी 8 सुनाउनेछौ कलाकार हरिहरनको आवाजमा केही गजल। 8:30 कार्यक्रम सुर संसार छ भने 8:45 अनि 9 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार संध्या अन्तर्गत क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम नेशनल प्रोग्राम अफ फिचर्स अंग्रेजीमा रहेको छ भने 10 हामी हजुरहरूको मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाई। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम सरेगाथा।

0: त म्याम, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: नमस्कार।
0: त म्याम, आज हामी कानूनी कुरा कार्यक्रममा चर्चा गर्नेछौ साडा एक्ट 2017 विषयमाथि है। र कार्यक्रममा हाम्रा श्रोतागणलाई पनि हार्दिक स्वागत जनाउँदै हामी कार्यक्रमको शुभारम्भ गर्दैछौ। र प्रथम हाम्रा श्रोतागणलाई साडा एक्ट 2017 जानकारी राखिदिनुहोस् न।
1: हजुर, साडा एक्ट भन्नाले चाहिँ हामी सिक्किम एन्टी ड्रग्स एक्ट भन्छ है। यो कानून चाहिँ 2006 बनिएको हो। यो कानूनले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ एउटा ड्रग्स जसले ड्रग्स खान्छ है, ड्रग्सहरू खाने मान्छेको लागि चाहिँ उसको ड्रग्सहरूको विरुद्धमा बनिएको चाहिँ सिक्किममा चाहिँ एउटा कानून हो है। सिक्किमले बनाएको कानून हो यो चाहिँ, यो 2006 बनिएको। यो कानूनले चाहिँ मानिसहरूलाई ड्रग्स खानुदेखि, ड्रग्स लिनुदेखि, ड्रग्स बेच्नुदेखि, ड्रग्स लगेर ट्रान्सपोर्टेसन गर्नुदेखि बचाउँछ। अब कसरी यस्तो विरुद्धमा, यो कानूनको विरुद्धमा कसरी काम गर्यो भनेदेखि चाहिँ यसको लागि पनिसमेन्टहरू पनि छ है यो साडा एक्टमा। यो 2006 बनिएको कानून हो है। बादमा चाहिँ के भयो भन्दाखेरि चाहिँ सरकारलाई लाग्यो, सिक्किम सरकारलाई लाग्यो कि अलिकति बेसी पनि एमेन्डमेन्ट बनाउनु जानुपर्छ, चेन्जेस पनि बनाउनुपर्छ भने अलिक बेसी पनिसमेन्ट बनाउनुपर्छ भन्ने जस्तो लाग्यो होइन। त्यसले कारणले गर्दाखेरि अलिकति एमेन्डमेन्ट सुधार ल्यायो यो कानूनलाई। जो चाहिँ सुधार कहिले ल्यायो भन्दाखेरि 2017 यो कानूनमा अलिकति सुधार ल्याएको छ। त्यस कानूनको नाम चाहिँ के भन्छ भन्दाखेरि चाहिँ द सिक्किम एक्ट एन्टी ड्रग्स एमेन्डमेन्ट एक्ट 2017 भन्छ।
0: हजुर हजुर, पारित चाहिँ 2006 भएको थियो र 2017
1: संशोधन भयो,
0: र 2017 संशोधन गरेर यसको नाम चाहिँ सिक्किम
1: एन्टी ड्रग्स एमेन्डमेन्ट एक्ट 2017
0: भनेर
1: है। हजुर, यो चाहिँ होल सिक्किममा नै लागू हुन्छ। यो चाहिँ सिक्किमदेखि बाहिर यो कानून लागू हुँदैन, सिक्किमभित्र चाहिँ यो कानून लागू हुन्छ।
0: हजुर हजुर। र म्याम, अब कुन चाहिँ उद्देश्यले है यो एक्ट पारित गरियो त यसबारे पनि हाम्रो श्रोतागणलाई विस्तारमा बताइदिनुहोस् न।
1: अब हाम्रो सिक्किममा के छ भन्दा एडिक्टहरू बेसी छ है। एडिक्टहरू मानिसहरूले चाहिँ अब कतिजना कामहरू नपाएर कति कुराको फ्रस्ट्रेसनहरूले गर्दाखेरि मान्छेले एडिक्ट नराम्रो बाटोपट्टि लाग्छ, ड्रग्सहरू खान्छ, ड्रग्समा डिलिङ गर्छ है। एडिक्टहरू हुन्छ उनीहरू, अन्त उनीहरूले के हुन्छ ड्रगमै डिपेन्डेन्ट भएर बस्ने हुन्छ। उनीहरू खान्छ, सुत्छ, त्यही ड्रग्समै, खानाको बदली ड्रग्सै खुवाउँला जस्तो गरेर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूले खान्छ, नशालु पदार्थ खान्छ। त्यसले गर्दाखेरि चाहिँ जसले पनि यो नशालु पदार्थ खान्छ, जसलाई पनि डिपेन्डेन्स छ है, जो पनि यसमा निर्भर छ, उनीहरूलाई चाहिँ के भनेको छ यो कानूनले, उनीहरू चाहिँ एडिक्ट हो यो कानूनको अन्तर्गत भनेर जनाएको छ।
0: हजुर, अब हामीले कार्यक्रममा है कुरा गर्दै लाँदाखेरि एडिक्ट भन्ने एउटा हामीले शब्द पायौं है, र एडिक्ट अर्थात अब लत भन्ने चाहिँ कस्तो कुरा हो यसबारे पनि हाम्रो श्रोतागणलाई बताइदिनुहोस् न।
1: हजुर, लत भनेको चाहिँ कस्तो भन्दा जसले चाहिँ अब खाएर एकपल्ट खाएपछि चाहिँ त्यसमा लत लागेर आउँछ, त्यो बेगर उनीहरू बाँच्नै सक्दैन, उनीहरूमा डिपेन्डेन्स हुन्छ है। उनीहरू डिपेन्डेन्स हुन्छ त्यो ड्रगमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ खानु थाल्छ, त्यहाँदेखि उनीहरू कन्ज्युमर बनेर जान्छ। कन्ज्युमर भनेको मतलब चाहिँ के हो यो कानूनको अन्तर्गत भन्दाखेरि चाहिँ कन्ज्युमर चाहिँ कसलाई भन्छ भन्दा जसले चाहिँ यो ड्रग्स बनाउँछ, जसले राख्छ या त जसले बेच्छ, अर कसैले किन्छ, यदि कसैले ट्रान्सपोर्ट गर्छ, कसैले सिक्किमदेखि बाहिर लान्छ, कोही सिक्किममा भित्र ल्याउँछ है। हो त्यस्तो विदाउट भ्यालिड मेडिकल प्रेस्क्रिप्सन भन्छ, दबाईको डक्टरको प्रेस्क्रिप्सन बिना यस्तो काम गर्छ, लाइसेन्स बिना यस्तो काम गर्दछ भनेदेखि चाहिँ उनीहरूलाई चाहिँ यो कानूनको अन्तर्गत कन्ज्युमर भनेर मानेको छ है। अब उनीहरूले के गर्छ भन्दाखेरि चाहिँ यो जुन चाहिँ ड्रग्स छ, यो ड्रग्सलाई सप्लाई गर्छ, राख्छ, बनाउँछ है। अन्त यो उनीहरूकोमा चाहिँ डक्टरको मेडिकल प्रेस्क्रिप्सन बिना उनीहरूले यस्तो काम गर्यो भनेदेखि उनीहरू कन्ज्युमर भयो है। अब उनीहरूले जुन चाहिँ ड्रग्सको डिलिङ गर्छ, यो ड्रग्स भन्ने कुरालाई चाहिँ हाम्रो यो साडा एक्टको अन्तर्गत चाहिँ यो ड्रग्सलाई चाहिँ अर्को भाषामा के भन्छ भन्दा चाहिँ कन्ट्रोल्ड सब्सटान्सेस भनेर जानिन्छ है। एउटा कानूनी भाषामा चाहिँ कन्ट्रोल सब्सटान्सेस भन्छ ड्रग्सलाई। अब किन चाहिँ ड्रग्सलाई कन्ट्रोल सब्सटान्सेस भनेको हो भन्दाखेरि चाहिँ यसले चाहिँ यो कन्ट्रोल गरेर राख्ने चिज हो नि त, यो चाहिँ कन्ट्रोल गरेर राख्ने चिज सब्सटान्सेस है। त्यसले गर्दा यो गभर्मेन्टले नै एउटा नोटिफिकेसन निकालेर चाहिँ, सिक्किम गभर्मेन्टले नै नोटिफिकेसन निकालेर चाहिँ यसलाई चाहिँ यो कानूनलाई चाहिँ ड्रग्सलाई चाहिँ कन्ट्रोल सब्सटान्सेस भनेर मानिन्छ।
0: हजुर हजुर। र म्याम, अब कस्ता कस्ता मुद्दाहरू अर्थात केसहरू चाहिँ अब यो साडा एक्ट 2017 अन्तर्गत आउँदछन् त यसबारे पनि बताइदिनुहोस् न।
1: हजुर, सिक्किममा त अहिले सबैभन्दा बेसी त अहिले साडा एक्टकै केसहरू छ है, सबै ड्रग्सकै डिलिङहरूको केस बेसी हुन्छ सिक्किममा। अहिलेसम्म नभएको पनि, दिनमा नभएको पनि 3-4 त पक्रेर ल्याएकै देख्छौँ हामी कोर्टमा है। अनि त्यसले गर्दाखेरि चाहिँ कानूनमा अलिकति 2006 जुन चाहिँ कानून थियो त्यसमा धेरै अब मान्छे ड्रग्स डिलरहरू बेसी सिक्किममा बढेकोले गर्दाखेरि चाहिँ सरकारलाई लाग्यो, सिक्किम लाग्यो, ल डिपार्टमेन्टमा लाग्यो कि कस्तो लाग्यो भने चाहिँ यो कानूनमा चाहिँ एमेन्डमेन्ट ल्याउनै पर्छ भन्ने खालको लागेर चाहिँ अलिकति 2017 चाहिँ अलिकति एमेन्डमेन्ट आयो है। अन्त एमेन्डमेन्ट आउँदाखेरि चाहिँ धेरैवटा यसमा चेन्जेसहरू आएको छ।

0: कानूनले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ जसले पनि म्यानुफ्याक्चर गर्छ, जसले पनि आफूसँग सामान राख्छ, कसैले बेच्छ, कसैले किन्छ, कसैले ट्रान्सपोर्ट गर्छ है, यो के हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ एउटा कानूनी अपराध हो भनेर चाहिँ यो साडा एक्टले भन्छ। साडा एक्ट भनेको सिक्किम एन्ट्री ड्रग्स एक्ट है, यो कानूनले चाहिँ भन्छ यो काम चाहिँ यस्तो कन्ट्रोल सब्सटान्सेसहरू चाहिँ ड्रग्सहरूको डिलिङ गर्नु पाउँदैन र यसको लागि कानून छ भनेर चाहिँ यो कानून बनिएको हो।
1: हजुर हजुर। र म्याम हामीले अब यो है सिक्किम एन्टी ड्रग्स एक्ट 2017 कुरा गरिरहेका छौँ है, र अब कतिको मात्रामा अब ड्रग्स यसरी कहीँ पकडा हुँदाखेरि है कसैले खाँदै गरेको या त कसैले बेचबिखान गर्दै गरेको या त तपाईँले कार्यक्रममा भन्नुहुँदैदेखि जसले अब यो म्यानुफ्याक्चर गर्छ है र अरूलाई बेच्ने गर्दछ र मात्रा चाहिँ कति हुनु पर्दछ त र त्यसमा चाहिँ यो साडा एक्ट लाग्ने गर्दछ त यसबारे बताइदिनुहोस् न।
0: हजुर, यो जुन चाहिँ एमेन्डमेन्ट छ हाम्रो है, अहिले मैले तपाईँलाई एमेन्डमेन्टको कुरा भर्खर वार्तालापमा मैले तपाईँलाई भने 2017 यो कानून अलिकति एमेन्डमेन्ट भयो भनेर भने, यसमा चाहिँ के छ भने सेक्सन 9 चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ यो सेक्सन 9 चाहिँ के भयो अहिले एमेन्डमेन्ट आफ्टर एमेन्डमेन्ट चाहिँ सेक्सन 7 परिणत भएको छ है। अब सेक्सन 7 के भन्छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ के भन्छ भने चाहिँ स्मल क्वान्टिटी भन्छ है, स्मल क्वान्टिटी कम्ती एमाउन्टमा चाहिँ पक्रियो भनेदेखि चाहिँ उसलाई के हुन्छ भने चाहिँ 2 कानुनी चाहिँ उनीहरूलाई के हुन्छ पनिसमेन्ट हुन्छ, फेरि त्यसमा के हुन्छ 20,000 रुपियाँ पनि तिर्नुपर्छ भन्छ कोर्टमा। तर के पनि भन्छ अर्को कुरा भने चाहिँ तर सपोज होइन कन्ट्राभेन्सन इन्भल्भ अब सपोज कन्ट्राभेन्सन यो जुन चाहिँ ननामो चिज छ यो चाहिँ उसले के गरेको छ व्यक्तिले चाहिँ कुनै पनि व्यक्तिले लार्ज क्वान्टिटीमा लिएको छ भनेदेखि चाहिँ के गर्नु पर्यो उसलाई चाहिँ धेरै अलिक पछि सजाय हुन्छ 10 वर्षसम्मको सजाय हुन्छ, फाइन पनि तिर्नुपर्ने हुन्छ है, फाइन चाहिँ फेरि 50,000 भन्दा मुनिको हुँदैन है, त्यहाँदेखि चाहिँ 1,00,000 रुपियाँसम्म पनि उसको चाहिँ के हुन्छ जरिमाना तिर्नुपर्छ भनेर भनिन्छ। अब यस्तै प्रकारले चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा कमर्सियल क्वान्टिटीमा पनि मान्छेले लिन्छ है, कमर्सियल क्वान्टिटी भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ धेरै मात्रामा बेच्ने लागि लिएको हुन्छ नि मानिसले, बेच्न लागि लिएको निकै बेसी सामान लिएकोलाई चाहिँ के भन्छ कमर्सियल क्वान्टिटी भन्छ। अब यो कति कति सामान चाहिँ कमर्सियल क्वान्टिटी कुन सामान कति चाहिँ एमाउन्ट चाहिँ लार्ज क्वान्टिटीमा अहिले तपाईँलाई म भन्दै जान्छु बिचमा है। अब सपोज एउटा पर्सनले चाहिँ एउटा कमर्सियल क्वान्टिटीमा सामान चाहिँ के गर्दछ भन्दाखेरि चाहिँ राख्दैछ या बेच्दैछ भनेदेखि चाहिँ उसलाई के हुन्छ उहाँलाई चाहिँ 14 पनिसमेन्ट हुन्छ है, 1,00,000 भन्दा मुनिको फाइन पनि हुँदैन, बेसी नै फाइन हुन्छ है, 1,00,000 नै 2,00,000 फाइन पनि तिर्नुपर्ने हुन्छ, तिर्नै पर्ने अनिवार्य पनि हुन्छ। हजुर, अन्त यसमा चाहिँ फेरि के भनिन्छ भन्दाखेरि चाहिँ तपाईँलाई कमर्सियल क्वान्टिटी कति हो लार्ज क्वान्टिटी भने कति हो भनेर लाग्छ भनेदेखि तपाईँलाई अब याद हुनु छ भनेदेखि चाहिँ म तपाईँलाई यसको पनि जानकारी दिन चाहन्छु है। अब यसमा के छ भन्दाखेरि चाहिँ स्मल क्वान्टिटी भन्दा चाहिँ के स्मल क्वान्टिटी चाहिँ यो कानूनले स्मल क्वान्टिटी भनेको चाहिँ के मान्छ भन्दाखेरि चाहिँ 100 पिसेस दबाई क्याप ट्याबलेटको पिलको है क्याप्सुलको 100 क्याप्सुल भन्दाखेरि अरू मुनिको छ कि त 100 छ भनेदेखि चाहिँ यसलाई चाहिँ के यो कानूनले के भन्छ स्मल क्वान्टिटी भनेर मानिन्छ, यसको पनिसमेन्ट अलिकति कम्ती हुन्छ है। अब सेकेन्डमा चाहिँ के छ भन्दाखेरि चाहिँ लिक्विड र सिरप हुन्छ नि, यो लिक्विड सिरपहरू 100 मिलिलिटरदेखि लिएर उनीहरूको अलिकति कम्ती छ भनेदेखि चाहिँ यसलाई के भन्छ स्मल क्वान्टिटी नै भन्छ।
1: हजुर हजुर।
0: इन्जेक्सन पनि 10 युनिटदेखि लिएर अलिक मुनिसम्मको छ भने यसलाई स्मल क्वान्टिटी नै भन्यो।
1: हजुर।
0: अब लार्ज क्वान्टिटी चाहिँ कति हुन्छ भने 101 लिएर 1500 पिसेसलाई चाहिँ लार्ज क्वान्टिटी भनेर गनिन्छ
1: है।
0: अब जस्तै सिरप हो भने खोकीको दबाई चाहिँ सिरप हो भनेदेखि चाहिँ 101 मिलिलिटरले लिएर 5 लिटरसम्मको चाहिँ यसले यो पदार्थलाई चाहिँ लार्ज क्वान्टिटी भनेर मानिन्छ। यस्तै प्रकारले फेरि कमर्सियल क्वान्टिटी भन्नाले के बुझ्न सक्छ भन्दा चाहिँ मोर देन 1500 पिसेस 1500 भन्दा पनि बेसी सपोज सामानहरू उसकोमा ट्याब्लेटहरू पक्रिन्छ भनेदेखि चाहिँ ड्रग्सहरूको त्यो जुन चाहिँ सिरप छ सिरप पनि मोर देन 5 लिटर्स जति पक्रिन्छ भनेदेखि चाहिँ उसले चाहिँ बेच्नु लागि पक्रेको भनेर चाहिँ कानूनले सम्झिन्छ है। त्यसले गर्दा प्रिज्युम गर्छ, त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ त्यो सामानलाई चाहिँ 1500 भन्दा बेसीको सामानलाई चाहिँ यसले चाहिँ कमर्सियल क्वान्टिटी भन्ने मानिन्छ। अब कमर्सियल क्वान्टिटीमा सामान पक्रेकोमा चाहिँ निकै बेसी पनिसमेन्ट हुन्छ।
1: हजुर हजुर। र म्याम अब कतिजनाले सेवन पनि गर्दछन्, अब जस्तै अब कमर्सियल क्वान्टिटीको हामीले कुरा गर्यौँ है, उहाँले बेच्नको लागि जसले बेच्दैछ है उहाँले बेच्नको लागि ल्याएको हुन्छ र अब किन्नेलाई अर्थात सेवन गर्नेलाई के कस्तो कानुनी सजायको प्रावधान छ अनि बेच्नेलाई के कस्तो कानुनी सजायको प्रावधान छ यसबारे पनि बताइदिनुहोस् न।
0: हजुर, तपाईँलाई यसमा त तपाईँले कति राम्रो क्वेसन सोध्नुभयो यसमा मलाई। अब यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा स्टुडेन्टको बारेमा पहिले इक्जाम्पल लिन्छु है सर। सपोज इफ द अफेन्डर इज अ स्टुडेन्ट अरे सपोज होइन, त्यो नानी एउटा चाहिँ अफेन्डर छ जसले कानुन तोड्दैछ ड्रग्स डिलिङ गर्दैछ, ऊ चाहिँ स्टुडेन्ट हो र कलेजहरू जान्छ स्कुल जान्छ युनिभर्सिटी जान्छ भनेदेखि चाहिँ के हुन्छ भने चाहिँ उसको चाहिँ पनिसमेन्ट अर्कै प्रकारले दिए गरेको

0: है कानुनले फर्स्टमा म तपाईँ स्टुडेन्टपट्टि जान्छु है अहिले स्टुडेन्टहरूले ड्रग्स डिलिङ
1: गर्छ
0: अब त्यसले गर्दाखेरि चाहिँ अफेन्डर चाहिँ सपोज स्टुडेन्ट हो स्कुलको हो कलेजको स्टुडेन्ट हो भनेदेखि चाहिँ उसलाई के हुन्छ भन्दा चाहिँ उसलाई चाहिँ पहिला सुरु चाहिँ के हुन्छ उसलाई चाहिँ कम्पलसरी साइकेट्रिक इभालुएसन गर्नुपर्छ एसेसमेन्ट गर्नुपर्छ साइकेट्रिक वार्डमा लगेर उसलाई चाहिँ के गर्नुपर्छ यस व्यक्तिलाई नानीलाई चाहिँ के गर्नुपर्छ एकदम साइकेट्रिकमा देखाएर चाहिँ इभालुएसन गर्नुपर्ने हुन्छ
1: मानसिक स्वास्थ्य
0: कस्तो कस्तो जानेर गरेको कि नजानेर गरेको कि जस्तै प्रिलिमिनरी एसेसमेन्ट भन्छ हाम्रो कानुनको भाषामा है अब उसले जानेर गरेको कि नगरेको साइकेट्रिकले चाहिँ के साइकेट्रिक डक्टरले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ साइकोलोजिकल एसेसमेन्ट गरेर चाहिँ उसको रिपोर्ट बनिन्छ
1: है
0: त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ उसलाई रिहेबिलिटेसनतिर पनि पठाउने प्रावधान बनेको छ यसमा छ महिनासम्मको कम्पलसरी बस्नुपर्छ भनेर भन्छ है अब यस्तै प्रकारले के हुन्छ भन्दाखेरि चाहिँ एकपल्ट खायो माफ गर्यो कोर्टले है उसलाई रिहेबिलिटेसनतिर पुर्याएर अलिअलि माफ गरियो त्यहाँ है तर सपोज इफ ही कन्ज्युम्स फर द सेकेन्ड टाइम है सेकेन्ड टाइम पनि उसले गर्छ ट्वाइस उसले गर्छ भनेदेखि चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हि सेल अन्डरगो इम्प्रिजनमेन्ट फर मोर देन मोर नट लेस देन टु इयर्स दुई वर्ष भन्दाखेरिको मुनिको चाहिँ उसलाई पनिसमेन्ट हुँदैन त्योभन्दा बेसी नै हुन्छ किनभने उसले दुईपल्ट कानुन तोडेको हुन्छ नि सेकेन्ड टाइम पनि उसलाई पक्रियो भनेदेखि चाहिँ उसको चाहिँ पनिसमेन्ट चाहिँ अलिक ज्यादा हुन्छ अन्त सपोज सर अब एजुकेसन इन्स्टिच्युटमा पनि जसले एजुकेसन इन्स्टिच्युट चलाउँछ होइन कन्ट्रोल सब्स्टान्सेस चलाउँछ एकपल्ट भन्दा बेसी चलाउँदैछ तर इन्चार्जले पनि राम्रो याद गर्नु पाएन इन्चार्जले राम्रोसँग इन्फर्म गरेन भने के हुन्छ इन्चार्जलाई पनि पनिसमेन्ट हुन्छ सपोज नानीहरूलाई पाएको खण्डमा कानुन अपराध तोडेको खण्डमा चाहिँ उहाँहरूलाई इन्चार्जलाई पनि के हुन्छ टु इयर्ससम्मको चाहिँ पनिसमेन्ट हुन्छ अर फाइन पनि हुनसक्छ र उसले याद नगरेको खण्डमा पनि है अन्त टु इयर्स र विथ फाइन पनि हुनसक्छ बोथ भन्ने भन्दैछ कानुनले त्यस्तै प्रकारले एउटा स्कुलमा पनि के हुन्छ भन्दाखेरि चाहिँ यो प्रोग्राम अब यदि टिचर प्रिन्सिपलहरूले कसरी स्कुलमा सुनिरहनु भएको छ भने उहाँहरूलाई यो प्रोग्रामद्वारा जानकारी दिन चाहन्छु है म यो एउटा स्कुलमा चाहिँ कमिटी फर्म गर्नुपर्छ त्यसमा चाहिँ स्कुलमा चाहिँ कमिटी कस्तो प्रकारले फर्म गर्नुपर्छ भन्दा चाहिँ चेयरम्यानसिपको एउटा प्रिन्सिपल र हेडमास्टरको चाहिँ एउटा चेयरम्यानसिप हुनुपर्छ है
1: अन्त
0: उहाँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ क्लास टिचरहरूलाई पनि यसमा चाहिँ मेम्बर बनाउनुपर्छ
1: अनि
0: फाइभ प्रोमिनेन्ट प्यारेन्ट्स गार्जेनहरूलाई पनि राख्नुपर्छ यसमा कमिटीमा त्यस्तो गरेर चाहिँ नानीहरूले कसो गर्दछ के गर्दछ सपोज नानीले चाहिँ कोही नानीले अब रिहेबिलिटेसन बस्नु इच्छा गराएको छ तर उसले पैसा दिनु सक्दैन भने चाहिँ के गर्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ उसको लागि चाहिँ फन्डहरू स्कुलबाट उठाइदिनुपर्छ पनि भन्दैछ यो कानुनले रिहेबिलिटेसन सेन्टरको लागि है फन्ड पनि कलेक्ट गर्नुपर्छ भन्दैछ सेक्सन थ्री क्लज एफले भन्छ यो चाहिँ है यसको लागि चाहिँ स्कुलमा चाहिँ एउटा कमिटी राख्नु चाहिँ एकदमै अनिवार्य छ साथसाथ काम गर्ने गभर्मेन्ट जब गर्ने मान्छेहरू हुन्छ है उहाँको लागि पनि यो कानुन छ नानीको लागि मात्रै होइन है यो कानुन चाहिँ ठुलो मान्छेको लागि पनि छ एडल्टको लागि पनि छ है उहाँहरूलाई चाहिँ अझै बेसी स्ट्रिन्जेन्ट पनिसमेन्ट दिए गरेको छ यो कानुनले यो कानुनको अन्तर्गत चाहिँ उहाँहरूले सपोज अब उनीहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ के हुन्छ भन्दा चाहिँ उहाँहरूले इफ उनीहरूले उहाँहरूले चाहिँ कन्ज्युम गर्नुहुन्छ नराम्रो चिज ड्रग्सहरू खानुहुन्छ इन्जेक्सन लाउनुहुन्छ जस्तो नराम्रो यस्तो गर्नुहुन्छ सिरिन्जहरू लाउनुहुन्छ के गर्नुहुन्छ भनेदेखि चाहिँ यो प्रोग्रामको द्वारा भन्न चाहन्छु म कि उहाँहरूलाई चाहिँ अझै बेसी पनिसमेन्ट है उहाँलाई चाहिँ कामबाट पनि निकालिदिन्छ कामबाट पनि निकालिदिनु भनेर चाहिँ यो नोटिफिकेसनमा छ सपोज इफ एनी वान इज फाउन्ड अब है युजिङ कन्ट्राभेन्ट सब्सटेन्सेस है त्यस्तो छ भने चाहिँ के हुन्छ भनेर चाहिँ उहाँलाई कामबाट पनि निक्लिन्छ भनेर भन्दैछ स्टेट गभर्मेन्टको अन्डरमा कुनै पनि काम गर्दैछ भनेदेखि अब तर कसैले फेरि एउटा कसैमा व्यक्तिले यदि यही प्रोग्रामद्वारा के पनि भन्न चाहन्छु भने कसै व्यक्तिले चाहिँ यो सामान चाहिँ ट्रान्सपोर्ट गर्दैछ सपोज कसैलाई गाडीमा हालेर चलाउँदैछ जस्तै अहिले रम्पूतिर त अहिले त्यो चेकपोस्टतिर गाडीमा कति पक्रिँदैछ होइन अब कन्भियन्स भन्ने छ यो उसले गाडीमा पक्रिन्छ गाडीमा ट्रान्सपोर्ट गर्छ इन्स्टा स्टेट भन्छ बाहिर स्टेटदेखि बाहिर लान्छ स्टेटमा ल्याउँछ है उनीहरूलाई चाहिँ के हुन्छ भने पनिसमेन्ट 10 वर्ष हुन्छ भनेर भन्दैछ अझै 10 वर्षदेखि बढेर 14 वर्षसम्मको पनि हुनसक्छ अन्त फाइन पनि लाख लाख रुपियाँ 10 लाखदेखि लिएर स्टार्ट हुन्छ भनेर भन्दैछ यसमा फेरि अलिकति हेभी मोटर भेहिकलहरूको अलिकति भनिएको छ जनाएको छ है यसमा के हुन्छ भन्दाखेरि चाहिँ सपोज टाटाहरू है टाटाले अब सामानहरू पायो टाटामा सामानहरू जस्तो पायो भने 2 लाख रुपियाँ तिर्नु पर्यो सानो सानो लाइट मोटर भेहिकलले पायो भने 1 लाख रुपियाँ तिर्नु पर्यो फाइन है 2 or 3 wheels भनेको चाहिँ मतलब जस्तै यो बाइकहरू भयो स्कुटी भयो है यस्तो चिज रिक्साहरू भयो यस्तोहरूले चाहिँ चलायो सपोज चलायो भनेदेखि चाहिँ उनीहरूले पनि 25,000 रुपिस चाहिँ उनीहरूले जरिमाना तिर्नुपर्छ भनेर भन्दैछ सपोज केस हारेको खण्डमा तर सेकेन्ड टाइम पनि उनीहरूले एकपल्ट हारेर केसबाट निक्लियो, सेकेन्ड टाइम पनि उसले फेरि यही कानुन तोड्यो भनेदेखि चाहिँ उहाँको पनिसमेन्ट चाहिँ के हुन्छ, बढेर जान्छ, डबल जस्तो हुन्छ भनेर भन्दैछ कानुनले,
1: जरिमाना पनि बढेर जान्छ उहाँहरूको सजायको है, जेल पनि उहाँले धेरै बस्नु पर्छ।
0: त्यस्तै प्रकारले सर म एउटा कुरा पनि तपाईँलाई भन्न चाहन्छु, अब यो गाडीको कुरा निकाले हामीले, तर कोही यो सिक्किममा चाहिँ के हुँदैछ भन्दाखेरि चाहिँ मानिसहरू चाहिँ आफ्नो आफ्नो घरमा ड्रग्सको डिलिङ गर्दैछ अहिले, रुममा बुढाबुढी मिलेर हस्बेन्ड र वाइफ मिलेर हुन्छ कि रुममा घरमा कुनै पनि स्पेस अकुपाई गरेको स्पेसमा चाहिँ राखेर चाहिँ उनीहरूले ड्रग्सहरू राखेर त्यहाँ डिलिङ गर्दैछ। तर सपोज यो एक्टले कसैले अब पुलिसको पक्राउ पर्यो भने उहाँहरूलाई है यस्तो गर्नु भयो भने यो कानूनको अन्तर्गत चाहिँ यस्तो गर्नु पाउँदैन भनेर भनिन्छ, यसले गर्दाखेरि चाहिँ पनिसमेन्ट धेरैभन्दा धेरै पनिसमेन्ट तोकिएको छ कानूनले।
1: र म्याम अब मादक पदार्थको जति पनि है व्यापार भनौँ या त अब एउटा बिजनेस भनौँ कसैले है तेस्रो व्यक्तिलाई अर्थात अब कुनै पनि ठुलाहरूले मसिना नानीहरूलाई कसैले पुर्याइदिए भनेर है यो जग्गामा त्यो जग्गामा पुर्याइदिए भनेर उहाँहरूलाई अराएको खण्डमा चाहिँ यसमाथि है के कस्तो कानूनी प्रावधान छ र कसलाई कानूनी सजायको व्यवस्था राखिएको छ त सार्दा एक्ट 2017 यसबारे पनि बताइदिनुहोस्।
0: हजुर, सेक्सन 11 है सार्दा एक्ट 2017 सेक्सन 11 के भनिन्छ भन्दाखेरि सपोज कसैले पनि यस्तो अर्कालाई लगाउनु जस्तै के हुँदैछ भन्दाखेरि सिक्किममा चाहिँ जो एडल्टहरू छ ठुल्ठुलो ड्रग्स डिलरहरू छ उनीहरूले चाहिँ के गर्दैछ अन्डर एजको नानीहरूलाई युज गर्दैछ अहिले यो सामानहरू पुर्याउनुमा
1: सानो
0: ओसार पोसार गर्नु लागि चाहिँ के गर्दैछ भन्दा चाहिँ सानो सानो नानीहरूलाई डिलिङ गराउँदैछ।
1: हजुर,
0: डिलिङ गराउँछ यो सामान त्यहाँनिर त्यहाँ पुऱ्याइदियो भने चक्लेट खाने पैसा दिन्छु भन्यो हो, त्यसरी गर्दाखेरि चाहिँ उनीहरू बाँच्यो तर नानीहरूलाई चाहिँ फसाउँदैछ उनीहरूले।
1: हजुर,
0: तर यस्तो चाल पाएको खण्डमा चाहिँ उसलाई के हुन्छ भन्दा चाहिँ 14 वर्षसम्म चाहिँ उसको पनिसमेन्ट हुन्छ भनेर भन्दैछ।
1: हजुर,
0: 2 लाखदेखिको चाहिँ मुनिको चाहिँ फाइन हुँदैन, 2 लाखदेखि लिएर 5 लाखसम्मको चाहिँ उसलाई के हुन्छ जरिमाना तिर्नुपर्छ भनेर भन्दैछ।
1: हजुर हजुर, श्रोता यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा सार्दा एक्ट अर्थात सिक्किम एन्टी ड्रग्स एक्ट 2017 विषयमाथि हजुरहरूलाई जानकारी प्रदान गरिरहेका छौं र उक्त विषयमाथि यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीकी प्यानल एडभोकेट सुश्री कमला गिरीज्यूले। र म्याम, यो सार्दा एक्ट 2017 अन्तर्गत जति पनि मुद्दाहरू आउँदछन् जति पनि केसेसहरू आउँदछन् है यसमा अब है सरकारले कस्तो कदम चालेको छ र सरकारको जिम्मेवारी के हुँदछ यसबारे पनि बताइदिनुहोस् न।
0: यसमा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ है च्याप्टर 2 पनि एउटा प्रोभिजन छ अथोरिटिज एन्ड अफेन्सेस भन्छ यो एक्टमा है, अथोरिटिज को हुन्छ अन्त कानून कसरी उल्लङ्घन गर्छ अन्त के गर्न सरकारले के गर्न सक्छ भन्दाखेरि चाहिँ सरकारले चाहिँ के गर्न सक्छ भन्दाखेरि ट्रिटमेन्टहरू गरिदिन्छ नानीको लागि है, एजुकेसनको लागि प्रब्लम भयो भने एजुकेसनमा आफ्टर केयर रिहेबिलिटेसन लागि रिहेबिलिटेसन खोलिदिनुपर्छ है। तर अब यहाँ सिक्किममा छ कि छैन त्यो सरकारकोबाट मलाई थाहा छैन त्यो चाहिँ कि अब तर यस्तो कानूनको अनुसारमा चाहिँ रिहेबिलिटेसन पनि हुनुपर्छ भनेर भन्दैछ। अन्त त्यस्तै प्रकारले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा अफिसर्स पनि एपोइन्ट गरेको हुन्छ अफिसर गभर्मेन्टले है, अफिसर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ नट बिलो द ऱ्याङ्क अफ जोइन्ट सेक्रेटरी अर इक्विभ्यालेन्ट एज द प्रोग्राम अफिसर पनि हुनुपर्छ है। अन्त जोइन्ट सेक्रेटरी भन्दा मुनिको ऱ्याङ्कको मान्छे हुँदैन, उहाँलाई चाहिँ के गर्नु पर्यो प्रोग्राम अफिसर बनाएर राख्नुपर्छ। उहाँले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि चाहिँ ठाउँ ठाउँमा गएर अवेरनेस गर्नुहुन्छ, प्रोग्राम गरिदिनुपर्छ है, ठाउँ ठाउँमा गएर प्रोग्राम गरिदिनुपर्छ, स्कुलमा गएर हुन्छ कि के गरेर हुन्छ कि प्रोग्राम गरिदिनुपर्छ, नानीहरूलाई यस्तो यो कानूनको बारेमा जानकारी गराइदिनु पर्यो, कसैलाई ट्रिटमेन्टहरू गर्नु सकेको छैन आइडेन्टिफिकेसन गर्नु सकेको छैन भनेदेखि के गर्नु सक्छ उहाँले चाहिँ प्रोग्राम अफिसरको ड्युटी चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँले सरकारलाई आएर भनिदिनु पर्यो यो गर्नु पर्यो त्यो गर्नु पर्यो भनेर चाहिँ कसलाई निगरानीको लागि चाहिँ प्रोग्राम अफिसर राखेको हुन्छ है। जो प्रोग्राम अफिसर चाहिँ जोइन्ट सेक्रेटरीको ऱ्याङ्कदेखि मुनिको हुँदैन है, ठुलो पोस्टको कोही पनि एकजना अफिसरलाई यो अथोराइजेसन दिएर जाएको हुन्छ है। यस्तै प्रकारले च्याप्टर 2A चाहिँ के पनि भन्दछ भन्दाखेरि चाहिँ स्टेट फण्ड फर कन्ट्रोल अफ ड्रग एब्युज भन्छ है। अब के हुन्छ भन्दाखेरि चाहिँ अब स्टेट फण्ड पनि हुन्छ यसको लागि, यो ड्रग एब्युजको कन्ट्रोल गर्नु लागि चाहिँ स्टेटले सरकारको पनि फण्ड हुन्छ। फण्ड चाहिँ कसरी हुन्छ चाल पाउँछ भन्दा हामीले अफिसियल ग्याजेटमै निक्लेको हुन्छ यो है। अब यो सार्दा एक्टको अन्तर्गत चाहिँ फण्ड पनि हुनुपर्छ भनेर भन्दैछ। अब फण्डले चाहिँ के काम गर्छ भन्दाखेरि नानीहरू सपोज अब कोही नानीहरू बिग्रिन्छ यस्तोको लागि केही छ भनेदेखि चाहिँ नानीहरूको लागि चाहिँ एउटा रिहेबिलिटेसनमा कसरी भर्ना गरिदिनु पर्ने, पैसा कसरी कलेक्ट गरिदिनु पर्यो, कसरी अवेरनेस प्रोग्रामहरू गरिदिनु पर्यो, यो फण्डलाई चाहिँ अवेरनेस प्रोग्रामहरूलाई युटिलाइज गरिदिनु पर्यो है, यसको स्पेसिफिक अफिस हुन्छ हुन्छ ड्रग्स डिलिङको पनि होइन, तर अब अफिसकोबाट पनि एउटा प्रोग्रामहरू गरिदिनु पर्यो, नानीलाई के चाहेको छ है ड्रग्स एब्युजलाई चाहिँ रोक्नु लागि है, अन्त नानीहरूलाई एजुकेट गरिदिन्छ है, एजुकेटिङ पब्लिक अगेन्स्ट ड्रग एब्युज है। अब के गर्छ भन्दाखेरि चाहिँ यो एमाउन्ट कति हुन्छ के हुन्छ सबै गभर्मेन्टले चाहिँ अफिसमा राखेर जानकारी दिनुपर्छ भनेर भन्छ। अब यो कानुन अनुसार फेरि च्याप्टर 3 मा के पनि भनेको छ भन्दाखेरि चाहिँ प्रोहिबिसन कन्ट्रोल एन्ड रेगुलेसन।

0: गरेको हामीले सुनेका छौँ है। र अब सरकारले उहाँहरूलाई कसरी अब उहाँहरूले प्रयोग गर्न सक्छन् भनेर एउटा पर्मिसन जस्तो दिन्छ, त यसबारे के भन्न चाहनुहुन्छ?
1: हजुर, सारा एक्टमा चाहिँ के पनि भनेको छ भन्दाखेरि चाहिँ एउटा पावर अफ गभर्मेन्ट नै एउटा पावर देख्छ है, टु पर्मिट कन्ट्रोल एन्ड रेगुलेट है द युज अफ कन्ट्रोल सब्सटान्सेस। अब जुन चाहिँ सामानहरू कन्ट्रोल सब्सटान्सेस छ यसको लागि चाहिँ गभर्मेन्टले पनि पावर दिएछ, पर्मिट दिएछ, कन्ट्रोल गर्छ है। त्यसो किन भन्दाखेरि चाहिँ कोही मानिसको चाहिँ अवस्था अब कोही दबाईमा नै ड्रग्सहरू हुन्छ विशेष त होइन, कोही दबाईमा ड्रग्सहरू हुन्छ तर कोही डक्टरले पनि प्रेस्क्राइब गर्छ कोही बेला दबाईहरू होइन, तर के हुन्छ भन्दाखेरि चाहिँ उसको भ्यालिड मेडिकल प्रेस्क्रिप्सन छ, डक्टरले सपोज यो खाना हुन्छ त्यो खाना हुन्छ भनेर डक्टरले लेखिदिनु भएको छ भने चाहिँ उसले खानु सक्छ भनेर भन्छ है। यो चाहिँ पावर गभर्मेन्टलाई दिएको पावर हो, पर्मिट रेगुलेटको लागि चाहिँ दिएको यो चाहिँ पावर है। यो चाहिँ लाइसेन्स डिलरले चाहिँ चलाउनु पाउँछ। फेरि यो ड्रग्सहरू त तपाईँको फार्मास्युटिकल कम्पनीमा त बनिन्छ, त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूले पनि पर्मिसन निकालेको हुन्छ लाइसेन्स डिलरले
0: है,
1: लाइसेन्स म्यानुफ्याक्चरले, लाइसेन्स डिलरले, अन्त अथोराइज पर्सनले चाहिँ यो चलाउनु पाउँछ भनेर भन्दैछ, बनाउनु पाउँछ, म्यानुफ्याक्चर गर्नु पाउँछ भनेर चाहिँ यो कानुनले च्याप्टर थ्रीमा चाहिँ, यो कानुनको च्याप्टर थ्रीमा चाहिँ मजाले एक्सप्लेन गरिदिएको छ।
0: हजुर, जताभावी चाहिँ प्रयोग गर्न सेवन गर्न पाइएन। हजुर,
1: यदि डक्टरले प्रेस्क्राइब गर्नुहुन्छ भने चाहिँ अलिअलि कम्ती मात्रामा मान्छे लिनु सक्छ तर मेडिकल ग्राउन्डमा।
0: हजुर हजुर। र म्याम, अब कतिपय त हामीले सामाजिक सञ्जालहरूमा देखेको छौँ आमा दिदी बहिनीहरू पनि यो मादक पदार्थ बेचबिखान गर्नपट्टि लागेका हुन्छन्, कतिपय हामीले फेसबुकतिर पनि देखिरहेका हुन्छौँ उहाँहरूले घरमा राखेर पनि बेचिरहेका हुन्छन् है। यस प्रकारको सामान यदि घरमा भेट्यो भने उहाँहरूलाई के कस्तो कानूनी सजायको प्रावधान छ त यसबारे पनि श्रोतागणलाई बताइदिनुहोस् न।
1: अब यो कानूनले के पनि गर्छ भन्दाखेरि चाहिँ देयर इज अ प्रोभिजन फर एलोइङ प्रिमाइसेस है टु बी युज फर कमिसन अफ एन अफेन्स। अब यो चाहिँ के छ भन्दाखेरि त्यो कानूनले चाहिँ के पनि भन्छ भने चाहिँ पनिसमेन्टको पनि प्रावधान छ। सपोज कोही लेडी मेम्बरले, कोही फिमेल मेम्बरले, कोही मेल मेम्बरले घरमा राखेर चाहिँ ड्रग्सको डिलिङ गर्छ सपोज है, अब कसैले चाल पाउँदैन बाहिरतिर भने चाहिँ कुनै पनि प्रिमाइसेसलाई युज गरेर चाहिँ ड्रग्सको डिलिङ गर्छ भने चाहिँ के गर्छ भन्दा चाहिँ उसको लागि पनि सबैवटा प्रोभिजन छ, उसको लागि धेरैभन्दा धेरै पनिसमेन्ट है, 1 इयरसम्मको पनिसमेन्ट पनि पाउँछ, 50,000 रुपियाँसम्मको पनिसमेन्ट पनि छ। तर के हुन्छ भन्दाखेरि चाहिँ आफै पनि नगरेर कसैले उचाल्छ, कसैलाई कन्सपिरेसी गर्छ, कसैले अब यसरी खानुपर्छ, यस्तो खायो भने राम्रो हुन्छ भन्ने मैले कसैको नेचर चाहिँ है बिगार्नु लागि अर्कालाई, यस्तो खायो भने यस्तो राम्रो हुन्छ, यो खायो भने तपाईँ जाति हुन्छ, यो त खाना राम्रो हो त, यो त भन्ने कसैले कन्सपिरेसी गर्छ सर, झुटो आश्वासन दिएर चाहिँ एउटा क्रिमिनल कन्सपिरेसी राख्छ नि सर। यसको लागि पनि एउटा यो कानूनले चाहिँ के भन्दैछ च्याप्टर 4 भन्दाखेरि चाहिँ अफेन्सेस हो यो चाहिँ एउटा यो चाहिँ कानून तोडेको बराबर हो भन्दैछ, यसको लागि पेनाल्टिज पनि छ, पनिसमेन्ट पनि छ भनेर भन्दैछ है। यदि कसैले चाहिँ क्रिमिनल कन्सपिरेसी गर्छ, यो खानु राम्रो हो यस्तो यस्तो भनेर भन्छ भनेदेखि चाहिँ उसलाई के हुन्छ भन्दाखेरि चाहिँ उसलाई पनि पनिसमेन्ट हुन्छ कानूनको अन्तर्गत, साडा एक्टको अनुसारमा, अन्त हाम्रो यो बिएनएसको अनुसारमा पनि उसलाई चाहिँ के हुन्छ, नयाँ बिएनएसको अनुसारमा पनि उसलाई पनिसमेन्ट हुन्छ भनेर भन्दैछ।
0: हजुर हजुर। र म्याम, अब सिक्किम एन्टी ड्रग्स एक्ट 2017 अन्तर्गत जति पनि केसेसहरू पाइन्छ है, यी मुद्दाहरू कसरी दर्ता गरिन्छ अनि पुलिसले कस्तो प्रकारले इन्भेस्टिगेसन गर्छ यसबारे पनि हाम्रो श्रोतागणलाई बताइदिनुहोस् न।
1: हजुर, यदि कसैले पनि कसैले नशालु पदार्थहरू सेवन गरेको चाल पाउनु भयो भनेदेखि तपाईँहरूले पुलिसलाई थानामा फोन गर्न सक्नुहुन्छ है। तपाईँको यो केसमा चाहिँ के हुन्छ, तपाईँको नाम पनि मेन्सन गरिदिँदैन पुलिसले, तपाईँलाई अगाडि निकाल्दैन पनि, उहाँले आफ्नो तरिकाले डिलिङ
0: गर्नुहुन्छ,
1: उहाँले भनेको त्यसले भनेको भने कहिले पनि भन्दैन पुलिसले, त्यहाँदेखि तपाईँले इन्फर्मेसन दिनुभयो भने चाहिँ पुलिस आफै इन्भेस्टिगेट गरेर त्यो ठाउँमा गएर पक्रिन्छ है। पक्रिसकेर फोटो सोटो सबै खिचेर सबै उनीहरूले आफ्नो इन्क्वायरी गरिसकेपछि आएर थानामा कम्प्लेन पनि गर्नुहुन्छ है। तर के हुन्छ भन्दा चाहिँ यो कानूनमा चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ जब कुनै पनि मानिसलाई चाहिँ यो कन्ट्रोल सब्सटान्सेस ड्रग्ससँग पक्रिन्छ है, उसको जिउमा जब पुलिसले चेक गर्छ त्यति बेला चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो कानूनको अन्तर्गत चाहिँ कुनै पनि एउटा ग्याजेटेड अफिसर राख्नुपर्छ, त्यो चाहिँ ग्याजेटेड अफिसर राखेर मात्रै उसको जिउमा चाहिँ चेक गर्नुपर्छ पाउँछ, अन्त उसको सामानहरू केही गाडीतिर छ भने त्यो ग्याजेटेड अफिसरको प्रेजेन्समा, अन्त एउटा अफिसर लेभलको मान्छेको प्रेजेन्समा है त्यहाँनिर मात्रै चेक हुन्छ, त्यतिकै आफ्नै जिउमा गएर हात हाल्नु पाउँदैन भनेर कानूनले भनेको छ। कुनै पनि एउटा कन्स्टेबल ठुलो पोस्टको मान्छे ग्याजेटेड अफिसरलाई चाहिँ अगाडि राखेर चाहिँ त्यहाँनिर मात्रै उसले त्यो इन्भेस्टिगेट गरेको जिउमा चेक रिसर्चहरू गर्नु पाउँछ भनेर भन्छ। अब फेरि यसमा के पनि छ भने चाहिँ फोटो भिडियो सबै लिनुपर्छ गर्दाखेरि
0: है,
1: अब नाप्ने गाजाहरू पक्रेको छ भने नाप्नु पर्यो, त्यो सामान लगेर नाप तौलको मेसिन लगेर त्यहाँ गएर नाप्नुपर्छ भनेर भन्छ। फेरि यसमा चाहिँ के हुनु पर्यो भन्दाखेरि चाहिँ सामान चाहिँ जब सिज गर्छ पुलिसले पक्र परेर दुईजना विटनेस त राख्नै पर्छ भन्ने भन्दैछ।

0: ग्याजेटेड अफिसर एउटा चाहिँ दुईजना विटनेस राख्नै पर्छ, जसले चाहिँ उसले सिज गर्दै गरेको त्यो केटाको जिउबाट चाहिँ सिज गर्दै गरेको पक्रिन्छ, या त्यसको गाडीबाट सामानहरूबाट सिज गर्दै गरेको पक्रिन्छ, या त कसै घरबाट सिज गर्दै गरेको पक्रिन्छ। त्यो दुईजना विटनेस राखेर मात्रै गर्नु पाउँछ भने चाहिँ यो कानूनले भन्छ है। अब तर लेडिजको फेरि जिउ सर्च गर्नु छ भने चाहिँ बडी सर्च गर्नु छ भने एउटा फिमेल लेडी नै अफिसर आएर चाहिँ उसको बडी सर्च गर्नुपर्छ भनेर पनि कानूनले भन्छ।
1: हजुर हजुर। र म्याम, अब यो सिक्किम एन्टी ड्रग्स एक्ट 2017 जति पनि दर्ता हुने केसेसहरू छन् है, यसलाई नियन्त्रणमा राख्नका लागि अब सिक्किम राज्य विधिक सेवा प्राधिकरणले के कस्ता कदमहरू उठाइरहेका छन् त यसबारे पनि बताइदिनुहोस् न।
0: हजुर, हाम्रो सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीले त यति राम्रो काम गरिरहनु भएको छ है। हर ठाउँमा, बस्तीमा गएर, बजारमा गएर, हरेक कुरामा गएर चाहिँ जजहरू आफै आफै एडभोकेट लिएर गएर, प्यानल एडभोकेट लिएर आफै आफै गएर अवेरनेस प्रोग्राम गर्नुहुँदैछ। गाउँ गाउँमा गएर, स्कूल स्कूलमा गएर नानीहरूलाई चाहिँ आफ्नो एउटा बिजी सेड्युललाई छोडेर पनि एउटा बीचमा टाइम निकालेर है, आफ्नो बिजी सेड्युललाई निकालेर, टाइममा निकालेर पनि उहाँले अनि एडभोकेटहरू लगेर गएर के गर्नुहुँदैछ, मानिसहरूले लिगल अवेरनेस प्रोग्राम स्कूलतिर पनि गर्नुहुँदैछ, अफिसतिर गरिदिनुहुँदैछ, जहाँ पाइ जहाँ जहाँ जरुरत हुन्छ उहाँहरूले गएर एकदमै राम्रो प्रोग्राम, अवेरनेस प्रोग्राम गरिदिनुहुँदैछ मानिसहरूलाई है। यो खानु हुँदैन कि, यो कानूनले के गर्छ, यो कानून छ भने के हुन्छ, कहाँनिर गएर कम्प्लेन गर्नुपर्ने, कम्प्लेन गर्न सकेको खण्डमा के गर्नुपर्ने है। फेरि हाम्रो कानूनमा कस्तो पनि एउटा प्रोभिजन छ सिक्किम स्टेट लिगल सर्भिस अथोरिटीको भन्दाखेरि चाहिँ, एउटा लिगल सर्भिस अथोरिटीले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ, जो एडिक्ट छ, जसले है एउटा अफेन्डर छ, जसले चाहिँ पक्रेको छ, उहाँले यदि एडभोकेट लाउनु सक्नु भएन आफूलाई बचाउको लागि, सपोज अब एडिक्ट, जो एडिक्ट हुन्छ उसको केस हुनेछ भनेदेखि चाहिँ उहाँले पैसा तिर्नु सक्नुहुन्न, एडभोकेटको फिस तिर्नु सक्नुहुन्न, उहाँले कोर्टको फिस तिर्नु सक्नुहुन्न भने हाम्रो यो अफिसले चाहिँ तपाईँलाई के गर्नु सक्छ भन्दा चाहिँ, तपाईँलाई फ्रीमा एडभोकेट दिनुहुन्छ, सबै खर्च पानी, सबै एडभोकेटको फिस, सबै केस गरेको फिसहरू सबै अफिसले उठाउँछ
1: है।
0: अफिसले उठाएर यसरी एडिक्टहरूलाई हेल्प गरिदिनु भएको छ अहिलेसम्म, यस्तो अफिस पनि छ है। यो एडिक्टको लागि मात्रै केस होइन, हर केसको लागि चाहिँ तपाईँलाई एडभोकेट चाहियो, केस गर्नु लागि एडभोकेट चाहियो, तपाईँले केही नोटिस लेख्नु सक्नु भएन, लेख्नु सक्नु भएन भने पनि तपाईँलाई हाम्रो अफिसले चाहिँ यति साह्रो हेल्प गरिदिन्छ है, तपाईँलाई फ्रीमा एडभोकेट दिन्छ। तर त्यसको लागि तपाईँलाई के हुनु पर्यो भन्दा चाहिँ, तपाईँको एनुअल इन्कम चाहिँ 3 लाख भन्दा कम्तीको हुनु पर्यो, वर्षको है 3 लाख भन्दा कम्ती हुनु पर्यो। अनि त्यहाँदेखि यो कानून चाहिँ को कसले हेल्प सुविधा को कसले उठाउनु सक्नुहुन्छ, लाभ को कसले उठाउनु सक्नुहुन्छ फ्री लिगल सर्भिसेस अथोरिटीको भन्दाखेरि चाहिँ, हाम्रो यो डिजास्टरको भिक्टिम भयो, सेड्युल कास्ट है, सेड्युल ट्राइब भयो, फिमेल भयो, यो नानीहरू रेप भिक्टिम भयो, पोक्सो भिक्टिम भयो नानीहरू, जुभिनाइल ससाना नानीहरू है, जसलाई कानूनको केस लागेको छ, कान तोडेको छ, जसले जुभिनाइल भयो, अफेन्डर भयो, उहाँहरू सबैजना आएर चाहिँ यो हाम्रो अफिसको चाहिँ तपाईँले लाभ उठाउन सक्नुहुन्छ। हाम्रो अफिसले चाहिँ सबै फ्रीमा तपाईँको गरिदिन्छ, तपाईँको एउटा पैसा पनि लाग्दैन।
1: हजुर। र म्याम, हामी कार्यक्रमको अन्तमा आएको छौँ र अन्तमा आजको हाम्रो कानूनी कुराको विषय साडा एक्ट 2017 हाम्रा सम्पूर्ण श्रोतागणलाई के कस्तो कानूनी सुझाव साझा गर्न चाहनुहुन्छ त?
0: हजुर, म यो प्रोग्रामद्वारा यो तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ, अब सिक्किम सरकारले चाहिँ हाम्रो ल डिपार्टमेन्टको थ्रुबाट है, सिक्किम सरकारले चाहिँ एउटा कानून निकाल्नु भएको छ, जुन चाहिँ कानूनको नाम चाहिँ हो सिक्किम एन्टी ड्रग्स एमेन्डमेन्ट एक्ट 2017। यो कानून चाहिँ कसको लागि बनिएको भन्दाखेरि, ड्रग एडिक्टको लागि बनिएको कानून हो। एन्टी ड्रग्स भनेको ड्रग्सको विरुद्धमा निक्लेको कानून हो यो है। तर तपाईँहरू यस्तो, तपाईँले कसरी हार्बर गर्नु पाउँदैन यो कानूनको अनुसारमा चाहिँ, कसैलाई बेच्नु पाउँदैन, किन्नु पाउँदैन, ड्रग्सको डिलिङ गर्नु पाउँदैन विदाउट भ्यालिड मेडिकल प्रेस्क्रिप्सन। त्यसले गर्दाखेरि म यो प्रोग्रामद्वारा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ, तपाईँ ड्रग्सको सेवा नगरिदिनुहोस् है, सेवन नगरिदिनुहोस्। अब ड्रग्सको सेवन गर्नाले गर्दा तपाईँलाई पनिसमेन्ट पनि बेसी पाउनुहुन्छ, देश समाज पनि बिग्रेर जान्छ है। समाजलाई बरु त्यसको बिगार्नुभन्दा आफूलाई सम्हाल्ने कोसिस गरौँ।
1: यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा साडा एक्ट 2017 विषयमाथि महत्वपूर्ण जानकारी, र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी प्रदान गरिरहनु भएको थियो सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीकी प्यानल एडभोकेट सुश्री कमला गिरीज्यूले। त म्याम, तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद।
2: अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम कानूनी कुरा।
3: रुक जा, असली नोट से क्यों खेल रहा है?
4: ब्रो, ये फटा है। सुन, कते फटे हैं पुराने नोट को?
5: बैंक ब्रांच में एक्सचेंज कर सकते हैं।
4: वाओ, नया नोट मिलेगा?
6: हाँ, जिससे तू हमें पिज़्ज़ा पार्टी देगा।
5: कहता है स्मार्ट बनो कूल रहो।
2: श्रोता अब प्रस्तुत छ अहिले बेलुका अनि भोलि बिहानी अधिवेशनमा प्रसारण गर्ने कार्यक्रमहरू बारे जानकारी। अब केही बेरमै यानि 6:40, 45, अनि 50 मिनटमा सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार। क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा भने 6:55 आजको विशेष रहेको छ एक भारत श्रेष्ठ भारत अन्तर्गत सिक्किमको भुटिया जनजातिको विवाह प्रथा। त्यसै गरी 7:25 समय हो यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचारको। 7:35 सुन्नुहुनेछ आजको हाम्रो विशेष प्रस्तुति बिर्सन नसकिने गीतहरू, लोकगीतका सर्जकहरूको भाग 3। त्यसै गरी 8:00 सुनाउनेछौ कलाकार हरिहरनको आवाजमा केही गजल। 8:30 कार्यक्रम सुर संसार छ भने 8:45 अनि 9:00 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम नेशनल प्रोग्राम अफ फिचर्स अंग्रेजीमा रहेको छ भने 10:00 हामी हजुरहरूको मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाई। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। अब सुन्नुहोस् भोलि बिहानी अधिवेशनमा प्रसारण गरिने कार्यक्रमहरूको छोटो रूपरेखा। हाम्रो बिहानी अधिवेशन प्रारम्भ हुनेछ मंगल ध्वनिबाट समय 6:30। त्यसपश्चात सुन्नुहुनेछ भक्ति प्रभात कार्यक्रम अन्तर्गत कलाकार रविन्द्र जैनको आवाजमा केही भजनहरू भने 6:55 अनि 7:00 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट संस्कृत अनि हिन्दीमा क्रमैले समाचार। जसपछि कार्यक्रम गोल्डन मेलोडिज रहेको छ। 7:35 सुनाउनेछौ आकाशवाणी कर्साङबाट नेपालीमा समाचार। जसपश्चात सुन्नुहुनेछ कार्यक्रम प्रणाम सिक्किम भने 8:15 समय हो समाचार प्रभात अन्तर्गत आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजीमा समाचारको। त्यसरी नै 8:30 सुन्नुहुनेछ आकाशवाणी सिलोङबाट अंग्रेजीमा समाचार। जसपछि कार्यक्रम गीतिमाला अन्तर्गत केही नेपाली आधुनिक गीतहरू सुनाई हजुरहरूको मनोरञ्जन गराउनेछौ भने 9:00 सुन्नुहुनेछ कार्यक्रम चित्रांजली जसमा सुन्नुहुनेछ केही पुराना हिन्दी फिल्मका गीतहरू। 10:00 सुन्नुहुनेछ कार्यक्रम ताजेतरानी। जसपछि 10:30 आकाशवाणी दिल्ली केन्द्रबाट सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड। श्रोता थिए आज यस अधिवेशन अनि भोलि बिहानको अधिवेशनमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्तमा जानकारी। अब केही बेरमै सुन्नुहुनेछ यस केन्द्रबाट क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा प्रादेशिक समाचार।

0: यो आकाशवाणी गान्तोकको हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। सांसद सदस्य इन्द्रहाङ सुब्बाको लोकसभा कोष अन्तर्गत ही याङथाङ स्कूल हलमा जडान गरिएको नयाँ ब्याडमिन्टन कोर्ट म्याटको आज ग्रीष्मकालीन ब्याडमिन्टन शिविर 2026 समापन समारोहमा उद्घाटन गरिएको छ। शिविर ही याङथाङ सटलर्सको यसका सुरेन अध्यक्ष लिम्बुको नेतृत्वमा आयोजन गरेको थियो, जसमा पेशेवर ब्याडमिन्टन खेलाड़ी तथा प्रशिक्षक अतुल खवसले प्रशिक्षण सञ्चालन गरेका थिए। यस नयाँ कोर्ट म्याटले खेलकुद पूर्वाधारमा सुधार ल्याउने र यस क्षेत्रका इच्छुक ब्याडमिन्टन खेलाड़ीहरूलाई राम्रो प्रशिक्षण सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ। नवगठित स्वस्तिक युवा फोरमले आज आयोजन गरेको सफाई अभियानका क्रममा संचार कर्मीहरूलाई सम्बोधन गर्दै क्षेत्र विधायक कला राईले सरकार वा गान्तोक नगर निगममा मात्र भर पर्नुको सट्टा आफू वरपरको वातावरण सफा राख्ने जिम्मेवारी आफै वहन गर्न स्थानीय बासिन्दाहरूलाई आग्रह गर्नुभयो। उहाँले निर्माण भग्नावशेष र अन्य फोहोर झोडाहरूमा फ्याँकिएकोमा चिन्ता व्यक्त गर्नका साथै गान्तोक नगर निगम काउन्सिलरहरूलाई निरापत्ति प्रमाणपत्र अर्थात एनओसी जारी गर्नु अघि फोहोर बिल रसिदहरू प्रमाणित गर्न अपील गर्नुभयो, ताकि उचित फोहोर छुट्याउने र विसर्जन गर्ने कार्यलाई उचित रूपमा प्रवर्तन गर्न सकियोस्। फोरमले बलुवा खानीदेखि स्वस्तिकसम्म फुटपाथ निर्माणलाई सहज बनाउन पनि क्षेत्र विधायकलाई अनुरोध गरेको छ। सिक्किम पर्यावरण पर्व 2026 उत्सवको एक भागका रूपमा गान्तोक डिभिजन अन्तर्गतका विभिन्न क्षेत्रले विरूवारोपण र सरसफाई अभियानहरू आयोजन गरे, जसले वातावरण संरक्षण र दिगो वन व्यवस्थापनप्रति सामूहिक प्रतिबद्धतालाई सुदृढ बनाउनमा टेवा पुर्याउनेछ। यी गतिविधिहरूले पर्यावरणीय जागरूकता प्रवर्तन गर्न सामुदायिक सहभागितालाई सुदृढ पार्न र पर्यावरणीय पर्व 2026 पालना मार्फत सिक्किमको समृद्ध प्राकृतिक सम्पदाको संरक्षण गर्न वन विभागले चालेका निरन्तर प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। सिक्किम फुटबल संघले 2026-2030 कार्यकालका लागि सुभाष तामाङलाई रेफ्री प्रमुखका रूपमा चयन गरेको छ। संघले श्री तामाङलाई उनको सफल चयनप्रति बधाई दिँदै उनको नेतृत्वले सिक्किममा फुटबल अम्पायरिङ सशक्त बन्ने विश्वास व्यक्त गरेको छ। संघका अनुसार उनको कार्यकालले रेफ्रीको स्तर बढ़ाउन, व्यावसायिकतालाई प्रवर्धन गर्न र राज्यमा फुटबलको समग्र विकासलाई सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सरकारले प्रशोधन शुल्कको रूपमा 350 रूपियाँ भुक्तानी गरी प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत 5,00,000 रूपियाँ ऋण प्रदान गर्ने दावी गरिएको नक्कली स्वीकृति पत्रको खण्डन गरेको छ। पत्र सूचना कार्यालय पीआईबीको तथ्य जाँच एकाईले उक्त पत्रलाई नक्कली घोषित गरेको छ। पीआईबीले माइक्रो युनिट डेभलपमेन्ट एण्ड रिफाइनान्स एजेन्सी मुद्राले माइक्रो उद्यमीहरू वा व्यक्तिहरूलाई सिधै ऋण दिँदैन भनी स्पष्ट पारेको छ। पीआईबीले नागरिकहरूलाई त्यस्ता नक्कली समाचारहरूबाट सचेत रहन आग्रह गरेको छ र त्यस्ता सन्देशहरूका आधारमा पैसा स्थानान्तरण नगर्न र व्यक्तिगत वा ब्याङ्किङ विवरणहरू पनि साझा नगर्न सुझाव दिएको छ। कर्मचारी भविष्य कोष संगठन ईपीएफओले एमनेस्टी योजना 2026 शुरू गरेको छ, जसले छूट प्राप्त भविष्य कोष ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई उनीहरूको स्थिति नियमित गर्न एक पटकको अवसर प्रदान गर्दछ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिका लागि खुला रहने बताएको छ। यो योजना आयकर ऐन 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य कोष ट्रस्ट सञ्चालन गर्ने प्रतिष्ठानहरूमा लागू हुन्छ। मन्त्रालयले भनेको छ, योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्र कार्यालयमा इमेल मार्फत औपचारिक आवेदन पेश गर्नुपर्नेछ। सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित 65 प्री सुब्रतो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता 2026 जिल्ला स्तरीय फाइनल खेल आज मंगन जिल्लामा सफलतापूर्वक सम्पन्न भयो। प्रतियोगितामा जिल्लाभरिका विद्यालयहरूबाट 15 वर्ष मुनिका केटाहरू, 17 वर्ष मुनिका केटाहरू र 17 वर्ष मुनिका केटीहरू वर्गमा उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा मंगनका जिल्लापाल अनन्त जैन र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा कुल 9 विद्यालयले भाग लिएका थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: नम्बोङ सुतरे गङतोक गोमो सुटलोन सेनोङ ओ डेङ्कारोङ मिलोङ।

0: या जब सदस्यों के खातों में निर्धारित अवधि के दौरान अंशदान जमा किया गया हो और उस पर ईपीएफओ की वैधानिक ब्याज दर के बराबर या उससे अधिक ब्याज दिया गया हो। छूट प्राप्त पीएफ ट्रस्टों को नियमित किए जाने से भविष्य निधि लाभों का प्रबंधन अधिक सरल, सुव्यवस्थित और कानूनी प्रावधानों के अनुरूप होने की भी उम्मीद है। दीपेंद्र कुमार की रिपोर्ट के साथ अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
1: राष्ट्रपति द्रौपदी मुर्मूले पार्श्व गायिका एस जानकी अम्माको निधनमा शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले देशले एक संगीतमय आइकन गुमाएको बताउनुभयो। एस जानकी अम्माको उत्कृष्ट करियर 6 दशक भन्दा बढ़ी समयसम्म फैलिएको थियो, जसको अवधिमा उनले हिन्दी, उड़िया, तुलु, उर्दू, पंजाबी र बंगाली सहित लगभग 20 भारतीय भाषाहरूमा हजारौं गीतहरू रेकर्ड गर्नुभयो। राष्ट्रपतिले उहाँको कालातीत संगीत सधैं मूल्यवान रहने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कतारका पिता अमीर शेख हमद बिन खलिफा अल थानीको निधनमा शोक व्यक्त गर्नुभएको छ। श्री मोदीले सामाजिक सञ्जाल पोस्टमा भारतले उनलाई एक सच्चा मित्र र दूरदर्शी नेताको रूपमा सम्झन्छ भनेर बताउनुभयो। श्री मोदीले कतारका अमीर शेख तमीम बिन हमद अल थानी, सम्पूर्ण शाही परिवार र कतारका जनताप्रति संवेदना व्यक्त गर्नुभएको छ। फिफा विश्वकपमा इंग्ल्याण्डले नर्वेलाई अतिरिक्त समयमा 2-1 पराजित गर्दै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ भने अर्जेन्टिनाले आज बिहान स्विजरल्याण्डलाई 3-1 पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमी फाइनलमा बुधबार फ्रान्स र स्पेन आम्ने सामने हुनेछन्। खेल भारतीय समय अनुसार 12:30 शुरू हुनेछ। दोस्रो सेमी फाइनल बिहिबार इंग्ल्याण्ड र अर्जेन्टिना बीच भारतीय समय अनुसार 12:30 खेलिनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भारतले ओमानमा रहेको व्यावसायिक जहाजमा भएको आक्रमणको गर्यो निन्दा। प्रधानमन्त्रीद्वारा इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डसँग विभिन्न सम्झौता सम्पन्न। राष्ट्रपतिद्वारा पार्श्व गायिका एस जानकी अम्माको निधनमा शोक व्यक्त। अनि फिफा विश्वकपमा इंग्ल्याण्ड र अर्जेन्टिना सेमी फाइनलमा प्रवेश। आकाशवाणीबाट समाचार पूरा भयो।

0: श्रोता प्रस्तुत छ आजको हाम्रो विशेष कार्यक्रम बिर्सन नसकिने गीतहरू अन्तर्गत नेपाली लोकगीतका सर्जकहरूको भाग तीन।
1: यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ एक संगीतमय रूपक
2: बिर्सन नसकिने गीतहरू।
3: नमस्कार श्रोता मित्रगण, उकाली ओराली भन्ज्याङ चौतारी अनि मेलापात गर्दा गुन्जिने हाम्रै नेपाली माटोको आवाज लिएर उपस्थित भइसकेका छौं कार्यक्रम संगीतिक रूपक बिर्सन नसकिने गीतहरू मार्फत।
4: श्रोता, प्रविधिको यो आधुनिक युगमा हामी संसारका अनेकौं संगीत सुनिरहेका हुन्छौं, तर रेडियोमा बाँसुरीको मिठो धुन र सारङ्गीको धुन गुन्जिन्छ नि तब मन सिधै गाउँघरको त्यो शीतल चौतारीमा पुग्छ। आजको श्रृंखलामा हामी सुन्नेछौं हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ अनि पाण्डव सुनवारलाई।
3: श्रोता, नेपाली सांस्कृतिक रूपमा कति धनी छन् भन्ने कुरा हाम्रा लोकगीतहरूले नै बताउँछन्। विभिन्न लोकधुनहरू छन् अनि सबै धुनमा एउटा छुट्टै कथा लुकेको हुन्छ। यो संग्रह मात्र होइन, यो हाम्रो पुर्खाहरूको इतिहास र सुख दुःखको साक्षी पनि हो।
4: सबैभन्दा पहिले सम्झेका छौं नेपाली गीत संगीतका दुई स्रष्टा हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको प्रेरणादायी जीवन यात्रा बारे। संघर्ष, गीत संगीत र प्रेमले भरिएका उनीहरूको कथा नेपाली लोक सांगीतिक इतिहासको एउटा महत्वपूर्ण अध्याय हो।
3: हिरण्य भोजपुरे आफ्नो बुबासँग 13 वर्षको उमेरमा काठमाडौँ छिरेका थिए। विक्रम सम्बत 2016 सालमा उनले एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरे। त्यो समय समाजमा डाक्टर इन्जिनियर बन्ने ठूलो आकर्षण थियो। बुबाले पनि छोरालाई डाक्टर बनाउने सपना देखेका थिए, त्यसैले विज्ञान विषयमा भर्ना गरियो। तर विज्ञानमा उनको रुचि र सफलता दुवै देखिएन। 2 वर्षसम्म संघर्ष गर्दा पनि राम्रो नतिजा आउन सकेन।
4: यही क्रममा उर्मिला श्रेष्ठसँग एउटा रोचक सहयोग जुड्यो। विज्ञान विषयमा दुवैले 30-30 अङ्क ल्याएका थिए। पढाईप्रति निराशा बढ्दै जाँदा एक समय यस्तो पनि आयो जब दुवैले पढाई नै छोड्ने सोच बनाए।
3: केही पछि हिटौडाको विद्युत विभागमा जागिर गरिरहेकी उर्मिलाले भोजपुरेलाई फेरि पढ्न र अगाडि बढ्ने प्रेरणा गरिन्। उनको हौसलाले भोजपुरे पुनः काठमाडौँ फर्के। यस अघि नै उनले हिटौडामा नवकला कुञ्ज स्थापना गरिसकेका थिए। संगीत, साहित्य र गायन प्रति उनको लगाव बढ्दै गएको थियो। उनी त्यसै बेलै संगीत सर्जक गायकका रूपमा चिनिन थालेका थिए।

0: मैले गाँसेको साते साते दरोजामा झुटो कुरो छैन बोलेको
1: श्रोता काठमाडौँमा उर्मिलाको परिवारको घर रहेको क्षेत्रमा भोजपुरी बहालमा बस्थे। उनको जीवनमा धन सम्पत्ति धेरै थिएन, घर जग्गा थिएन, पढ़ाई पनि अधुरै थियो, तर उनी भित्र अथाह प्रतिभा लुकेको थियो। उर्मिला श्रेष्ठ भने सधैँ धन भन्दा मन ठूलो हुन्छ भन्ने विश्वास राख्थिन्। त्यसैले भोजपुरीको आर्थिक अवस्था होइन, उनको सृजनशीलता, इमान्दार व्यक्तित्व र साधारण प्रतिभाले उर्मिलाको मन जित्यो। उही प्रतिभाको सम्मान बिस्तारै प्रेममा बदलियो।
2: विक्रम सम्बत 2024 सालमा हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै लेकाली संगीत समूहका संस्थापक सदस्यका रूपमा एकै यात्रामा जोड़िए। गीतका शब्द कोर्दै, धुनहरू बुन्दै र संगीतका सपनाहरूसँगै सजाउँदै जाँदा उनीहरू पनि एकअर्कासँग नजिकिँदै गए। सृजनाको यात्रा प्रेमको यात्रामा रूपान्तरित भयो।
1: जीवन सधैँ गीत जस्तो मधुर हुँदैन, गीतमा जस्तै आरोह र अवरोह हुन्छन्। उनीहरूको जीवनमा पनि अनेकौं उतार चढ़ाव आए। संघर्ष, अभाव र पीड़ाका अनेक मोड़ पार गर्दै उनीहरूले आफ्नो सम्बन्धलाई अझ बलियो बनाएर दुःखलाई हारको कारण होइन सृजनाको प्रेरणा बनाए।
2: उर्मिला गीत गाउने, लेख्ने र गिटार बजाउने प्रतिभाशाली स्रष्टा थिइन्। त्रिचन्द्र कलेजमा दुवैले पहिलो पटक लहरा पहरा गीत प्रस्तुत गरे। प्रतियोगितामा निर्णायक रहेका बालकृष्ण समले समेत उनीहरूको प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए। प्रथम स्थानको सफलताले दुवैमा रेडियो नेपालमा गीत गाउने आत्मविश्वास थपियो।
1: पछि उर्मिला श्रेष्ठ, हिरण्य भोजपुरे, गणेश रसिक अनि अलिपछि निर्मला श्रेष्ठ एउटै सांगीतिक यात्रामा जोडिए। रेडियो नेपालमा गीत रेकर्ड गराउनु सहज नभएकाले 2024 सालको वसन्त पञ्चमीका दिन उनीहरूले लेकाली संगीत समूह स्थापना गरे। नेपाली लोक संगीत र नेपाली भाषाको संरक्षण तथा प्रवर्धन नै समूहको मुख्य उद्देश्य बन्यो।
2: लेकाली समूहको यात्राले चाँडै सफलता चुम्यो। विक्रम सम्बत 2024 सालको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा ट्याम्की डाँडा बोलको गीत प्रथम भयो। त्यसको अर्को वर्ष भएको पहिलो स्टेज कार्यक्रममा दर्शकको उत्साहजनक साथ पाएपछि लेकाली समूह देशभरमै परिचित बन्दै गयो।
1: शुरूआती दिन भने निकै कठिन थिए। रेडियो नेपालमा 8 गीत रेकर्ड गर्न झण्डै 8 महिना लागेको थियो र एउटा गीत रेकर्ड गरे बापत जम्मा 80 रूपियाँ पारिश्रमिक पाइन्थ्यो। तर त्यो सानो परिश्रम भन्दा ठूलो थियो उनीहरूको संगीत प्रतिको समर्पण। त्यही समर्पणले उनीहरूलाई लोक संगीतका अविस्मरणीय हस्ती बनायो।
3: मेरो संगीत भए शुरूमा रेडियोमा चाहिँ उर्मिला श्रेष्ठ र म, अनि त्यसपछि उर्मिला श्रेष्ठ, गणेश रसिक र म, अनि लेखाली भएपछि चाहिँ सबै मिलेर गएको। त्यो सँगसँगै हामीले जम्मा 4 गीत रेकर्ड गरेका थियौं। हाम्रो घरबाट ट्याम्के डाँडा आँखा अगाडि उभिएको देखिन्छ, ए है है आज भेडा बाख्रा कता लाने, त्यो गणेश रसिक र मैले गाएँ, अनि उर्मिला श्रेष्ठ र निर्मला श्रेष्ठले चाहिँ काफल पाक्यो बोल्छ तरी।

0: नेपाली संगीत क्षेत्रमा हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको यात्रा संघर्ष साधना र समर्पणले भरिएको प्रेरणादायी कथा हो। लेकालीबाट शुरू भएको उनीहरूको संगीतिक यात्राले लेकाली समूह मार्फत नयाँ उचाई प्राप्त गर्यो। गायक संगीतकार र लेखकको रूपमा हिरण्य भोजपुरेले नेपाली लोक तथा आधुनिक संगीतमा आफ्नै मौलिक पहिचान स्थापित गरे।
1: यसैबीच विक्रम सम्बत 2027 सालमा उपत्यका कार्यक्रमबाट प्राप्त पारिश्रमिक लिएर दार्जीलिङ पुगेका लेकाली कलाकारहरूले त्यहाँ पनि आफ्नो प्रस्तुति दिए। फर्कने खर्च समेत नहुँदा स्थानीय युवा क्लबको सहयोगमा आयोजना गरिएको कार्यक्रममा दर्शकको अपार माया समेत खर्चसम्म जुटाएका लेकाली समूहका विशेष हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, गणेश रसिक, निर्मला श्रेष्ठ आदिले यही यात्राको क्रममा रेडियो खरसाङमा पनि धेरै गीत रेकर्ड गर्ने अवसर प्राप्त गरे, जहाँ उनीहरूको सृजनाको राम्रो प्रशंसा र सम्मान समेत पाए। यही दार्जीलिङसम्मको भ्रमणको एक क्षणलाई यसरी सम्झन्छन् उर्मिला श्रेष्ठ।
2: मेरो जेठी छोरी नजन्मिँदै हामीहरूले दार्जीलिङमा कार्यक्रम देखाउन गएको। त्यस बेला चाहिँ मेरो छोरी पेटमा 6-7 महिनाको थियो। अब बहादुर पनि बहादुर नै, अब यहाँबाट ट्रक स्रक चढेर, अब त्यस बेला त्यति पैसा पनि थिएन, ट्रक चढेर हेटौँडा गएर हेटौँडामा कार्यक्रम देखाएर त्यसपछि त्यहाँबाट दार्जिलिङ गएँ। अनि दार्जिलिङमा देखाएँ 2-3 पटक, कालिम्पोङमा देखाएँ, फेरि सिलगढीमा देखाएँ, अनि फेरि त्यो खरसाङ रेडियोमा चाहिँ गएर 7-8 गीत गाएँ, रेकर्ड गरेँ। त्यस्तो गरेर कहाँ कहाँ गएर कार्यक्रम देखाउन गएको।

0: व्यक्तिगत जीवनमा हिरण्य भोजपुरेले उर्मिला श्रेष्ठसँग विवाह गरेपछि पनि संगीत यात्रालाई निरन्तर अघि बढाए। पुतली सड़कको सानो भाड़ाको घरबाट शुरू भएको पारिवारिक जीवनसँगै उनले रेडियो नेपाल र राष्ट्रिय नाचघर जस्ता प्रतिष्ठित संस्थासँग आबद्ध भएर निरन्तर सृजनामा सक्रिय रहे। विक्रम सम्बत 2027 लेकाली परिवारले आधुनिक तथा लोकगीतको साँझ कार्यक्रम प्रस्तुत गरेका थिए। भोजपुरीको भनाई अनुसार उक्त कार्यक्रममा उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, इन्द्र नारायण, शशी भण्डारी, गणेश रसिक, हिरण्य भोजपुरी स्वयंले गीत गाएका थिए भने गणेश रसिकले उद्घोषणा समेत गरेका थिए।
1: मौलिक शब्द, सशक्त धुन र नेपालीपनले भरिएका गीत मार्फत हिरण्य भोजपुरीले नेपाली संगीतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिएका छन्। हिरण्य भोजपुरी शुरूआती सृजनामा म सानो घाम जुन र आकाश सानो या बस बसरे वसुन्धरा बहिनी वा मलाई प्यारो लाग्छ लहरा पहरा छहराको देश जस्ता गीतहरूमा कल्पना, यथार्थ र जीवनका अनुभूतिहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको पाइन्छ।
0: दाई त काले भाइ पनि काले गणेश रसिकको संकलनलाई भोजपुरीले जीवन दिए। बाइरोडको बाटोमा धुलो उडाउँदै भोजपुरी र पाण्डव सुनवारको साझा स्वर हो जुन गीत पुस्तान्तरित हुँदै नयाँ पुस्तासम्म आइपुगेको छ। यसरी नै त्यो माथिबाट कोमाञ्चे झर्योमा भोजपुरीको शब्द, गणेश रसिकको संगीत तथा निर्मला उर्मिला हिरण्य र रसिकको सामूहिक स्वरले गीतलाई अविस्मरणीय बनाएको छ। झाँक्री गीतले नेपाली लोक संस्कृतिको एउटा महत्वपूर्ण पाटोलाई जीवन्त रूपमा चित्रण गरेको छ।

0: संगीतसँगै साहित्यमा पनि उनको योगदान उत्तिकै महत्वपूर्ण छ। इकोज फ्रम दि एभरेस्ट, एक अञ्जुली घाम, लेकालीको संगीत यात्राको सम्पादन, छिटेन, गोरी, चौबाटोको चारैतिर, कथा संग्रह, लेकालीका प्रतिध्वनिहरू, नेपाली गीत संगीत, केही रंग केही तरंग, गीतभित्र सगरमाथा भन्दा माथि आदि कृतिहरूले उनको सृजनात्मक उचाइ मात्र नभएर नेपाली जातिको संगीत र साहित्यको अध्ययन, अनुसन्धान तथा सृजनामा लाग्ने पुस्ताका लागि अमूल्य साहित्यिक सम्पदाको रूपमा पनि आफ्नो स्थान बनाएका छन्।
1: विक्रम सम्बत 1999 साल मंगसिर 12 गते अर्थात 27 नोभेम्बर 1942 शुक्रबारको दिन देउरालीमा जन्मिएका हिरण्य भोजपुरेका प्रेरणाका पहिलो स्रोत उनकै माता पिता चण्डी प्रसाद खम्टर र लक्ष्मी देवी हुनुहुन्थ्यो। त्यही संस्कार, त्यही माटो र त्यही लोक जीवनबाट प्राप्त प्रेरणामा जीवनसाथी उर्मिला श्रेष्ठको निरन्तर साथ र विश्वास थपिँदै जाँदा हिरण्य भोजपुरेका सृजनाले अझ सशक्त रूप लियो। माटोको सुगन्ध, लोक जीवनको अनुभूति र जीवनका भोगाई मिसिएका ती गीतहरू आज पनि नेपाली लोक संगीतलाई जीवन्त, समृद्ध र कालजयी बनाइरहेका छन्।
0: उर्मिला श्रेष्ठ र निर्मला श्रेष्ठ दुई दिदी बहिनी हुन्। दुवैजना लेकाली परिवारका सक्रिय सदस्यका रूपमा नेपाली संगीतमा समर्पित रहे। लोक गीतको चर्चा हुँदा दिदी बहिनीको स्वरमा सजिएका चर्चित गीत काफल पाक्यो सम्झनै पर्छ। यस गीतले अपार लोकप्रियता कमायो र आज पनि उत्तिकै स्नेहका साथ सुनिन्छ। तर निर्मला श्रेष्ठले भने गीत संगीतको यात्रालाई निरन्तरता भने दिइनन्।

नेपाली लोक संगीतको इतिहासमा केही यस्ता नाम छन् जसले आफ्नो स्वर सृजना र समर्पणले पुस्तौसम्म सम्झिरहने अमिट छाप छोडेका छन्। ती मध्ये अहिले हामीले सम्झ्यौं हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठलाई। अब हाम्रो सम्झनाको मालामा सजाउँदैछौ स्वर्गीय पाण्डव सुनवारलाई।

0: खुसीमा।
1: उनी केवल एक सफल लोक गायक मात्र होइनन्, रेडियोको जादुमय आवाज, कुशल प्रस्तोता, संस्कृति प्रेमी र नेपाली लोक भाकाका अथक साधक पनि थिए। उनका गीतहरूले नेपाली गाउँघरको माटोको सुगन्ध बोकेका छन् भने उनको आवाजले लाखौं श्रोताको मन जितेको छ।
2: विक्रम सम्बत 2008 साल पौष 8 गते अर्थात 23 दिसम्बर 1951 दिन रगनी ओखलढुङ्गा रिजवी देम्बा गाउँपालिका रगनीमा जन्मिएका पाण्डव सुनवारको प्रारम्भिक शिक्षा पनि त्यही सम्पन्न भएको थियो। बाल्यकालदेखि नै संगीतप्रति गहिरो रुचि राख्ने उनी पछि रेडियो नेपालमा आबद्ध भए।
1: रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशंकर, नातिकाजी, तारादेवी र हिरण्य भोजपुरे जस्ता अग्रजहरूको साथ, प्रेरणा र हौसलाले उनलाई गायन क्षेत्रमा अझ मजबूत बनायो।
2: आमा नन्दकुमारी र पिता चन्द्रबहादुर सुनवारको घरमा 5 भाइ छोरा मध्येका एक पाण्डव सुनवार सानैदेखि मिलनसार, प्रतिभाशाली र समाज प्रेमी स्वभावका थिए। उनका पिता चन्द्रबहादुर सुनवार गाउँको समाजसेवी थिए। उनकै नेतृत्वमा गाउँमा चन्द्रेश्वरी प्राथमिक विद्यालयको स्थापना भएको थियो।
1: विद्यालय निर्माणको लागि आवश्यक रकम जुटाउन किशोर पाण्डव मादल बजाउँदै गाउँ गाउँ पुग्थे, गीत गाउँथे र गाउँलेहरूलाई सहयोगका लागि प्रेरित गर्थे। आज त्यही विद्यालय उच्च माध्यमिक तहसम्म पुगेको छ। त्यसै गरी गाउँमा प्रहरी चौकी स्थापना गर्न आवश्यक जग्गा कसैले नदिँदा पाण्डव सुनवार र उनको परिवारले 3 रोपनी जग्गा निशुल्क दान गरेका थिए। समाजप्रतिको उनको समर्पणको अनुपम उदाहरण यसलाई पनि लिन सकिन्छ।

0: पानु सुनवारको प्रारम्भिक शिक्षा आफ्नै गाउँ रगनीमा भयो। गाउँका कार्यक्रममा गीत गाउँदा उनको मधुर स्वर सबैको मनमा बसिसकेको थियो। गाउँका साथीभाइ र अग्रजहरूले उनलाई रेडियो नेपाल पुग्ने सल्लाह दिए। परिवारको साथ पाएपछि विक्रम सम्बत 2026 सालमा उच्च शिक्षा र संगीतको सपना बोकेर काठमाडौँ पुगे।
1: सफलता भने सहज थिएन। लगभग एक वर्षसम्म उनी रेडियो नेपालको मूल गेट बाहिर अवसरको प्रतीक्षामा धैर्यपूर्वक उभिए। अन्तत मेहनत सफल भयो र उनले रेडियो नेपालमा जागिर पाए। त्यसपछि भने उनले कहिले पछाडि फर्केर हेरेनन्।
2: रेडियो प्रवेश 2029 सालमा हो। जब म हाई स्कुल लाइफमा यो निरुद्धराज पाण्डेजीको सुनगाभा कार्यक्रम, किरण खरेल दाईको विज्ञापन सेवा मलाई साह्रै मन पर्ने थियो। यसकारणले मेरो त्यो बेलामा नै सपना के थियो भने म पनि यदि रेडियोमा चाहिँ उद्घोषक हुनु पाएदेखि भन्ने सपना, अनि त्यही सपनालाई चाहिँ ढाकरमा छाँत छुत पारेर काठमाडौँ भ्याली बसियो। हुँदा हुँदा अब यहाँ प्रवेश गर्ने चान्स पाएँ।

0: विक्रम सम्वत 2030 सालमा सपनाभरि हाँसी रहन्छु बोलको गीतबाट उनको औपचारिक रूपमा गायन यात्रा शुरू गरेका हुन्। त्यसपछि भिजियो तिम्रो रातो पछ्यौरी, झमझम इष्टकोट, बाइरोटको बाटोमा धुलो उडाउँदै, म भक्त हुँ यो देशको, सहरै जाउला निधन कमाई ल्याउला, ढल्की गयो पापी जोवन, यो दाजुको मिरमिरे आँखा, सिरु नपाते छमछम नाचिदेऊ न धन, उभो न जानु लिको हितको माया भेट भयो लगायतका सयौं गीतहरूले नेपाली लोक संगीतलाई समृद्ध बनाए।
1: यी गीतहरू विक्रम सम्वत 2030 देखि 2040 सम्मको अन्तरालमा रेकर्ड गरेका हुन्। त्यसपछिका दिनमा उनले केही गीत मात्र रेकर्ड गरेका छन्। एक समय रेडियो नेपालको फोन इन कार्यक्रमबाट चर्चित पाण्डव सुनुवार र बाल कार्यक्रमबाट चर्चित वासुदेव मुनालको जोडीले रेडियो प्रसारण सँगै नेपाली लोक गायन क्षेत्रमा लोकप्रियता र प्रसिद्धि कमायो। दुवैको संयुक्त स्वरमा रेडियो नेपालमा 4 दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन्। सुनौ पाण्डव सुनवार बारे के भनेका थिए वासुदेव मुनालले।
2: एउटा कुशल प्रसारक, छल कपट रहित, संघर्षशील, घरिघरि रिसाउने, झर्किने तर एकछिनमै हाँस्ने ती व्यक्तित्वको नाम हो पाण्डव सुनवार, जुन मेरा अभिन्न मित्र हुनुहुन्छ।

0: गायक मात्र होइन पाण्डु सुनवार नेपाली रेडियो प्रसारणका एक कुशल नवप्रवर्तक पनि थिए। उनले सञ्चालन गरेका फोन इन, चौतारी, झरना र झंका, सुन गाभा र इन्द्रिणी जस्ता कार्यक्रम आज पनि श्रोताले सम्झेका छन्। गायक नभएर बोल्ने रहरले रेडियो नेपालमा प्रवेश गरेका पाण्डु सुनवार बहुप्रतिभाली परिचित थिए।
1: पाण्डव सुनवार प्रतिभा खोज्न गाउँ गाउँ पुग्थे। दुर्गम बस्तीका लोक भाका संकलन गरेर रेडियो नेपालमा रेकर्ड गराउनु उनको विशेष रूचि थियो। धेरै नवोदित कलाकारहरूलाई राष्ट्रिय स्तरमा परिचय गराउने श्रेय पनि उनलाई नै जाँदछ।
0: रेडियो होस् वा कुनै स्टेज कार्यक्रम, उनको परिचय दिने शैली नै अलग थियो। नमस्कार, यो अनुहार न दनुहार पाण्डव सुनवार, यसरी आफ्नो परिचय दिने गर्थे। यही शैलीलाई आधार बनाएर कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ठट्टामै अनुहार न दनुहार पाण्डव सुनवार भन्ने चर्चित उखान बनाएका थिए। आफ्नो बारेमा यसरी उखानै बनेको देख्दा गर्वको अनुभूति गर्थे।
1: श्रोता, पाण्डव सुनवारले एकल गीत कहिले गाएनन्, सधैँ समूहमा नै गीत गाए।
2: अब एउटा कुरो के भन्नु छ भनेदेखि, लोकगीत लोक भनेको एउटा जमात, अनि लोकगीत तपाईँ जहाँ सुकै हेर्नुहोस् सधैँ नै जमातमा गाइन्छ, त्यो ग्रुपमा गाइन्छ, है, सिङ्गल गीत गाइँदैन। सिङ्गल गीत ती मान्छेहरूले गाउँछन् जो घरको चाहिँ बुहारी, छोरी, चेली, बेटी आदि इत्यादिले चाहिँ जाँतो पिँदाखेरि मनका बिरहहरूलाई, जाँतोको त्यो मकैको पिसाइ सँगसँगै ती दुःख पीरलाई पनि पिस्ने कोसिस गर्छन्। त्यो गीत सिङ्गल गीत हो। नभए तपाईँ हेर्नुहोस् पञ्चेबाजा गीतदेखि लिएर हेर्नुहोस् रामायणसम्म हेर्नुहोस् न, अब सुलभ भन्ने रामायणसम्ममा मान्छेहरूको युगल भोइस जान्छ। यस कारणले नेपाली परम्परालाई मैले थाम्न खोजेको मात्रै हो, गाउनै नजानेर सिङ्गल नगाएको चाहिँ होइन।
0: पाण्डु सुनवारलाई धेरै लोक गायकका रूपमा चिन्ने गर्छन्, तर उनी लोकगीतमा मात्र सीमित थिएनन्। उनले नेपाली आधुनिक संगीतलाई पनि उल्लेखनीय योगदान दिएका छन्। पल्लो घरको झ्यालको ढोका खोल्यो, जुन फुल्यो आकाशभरि, धरतीभरि फूल लगायतका थुप्रै आधुनिक गीतहरूमा उनको रचनाले विशेष स्थान बनाएको छ। यद्यपि उनका आधुनिक गीतहरू पनि लोकप्रिय भए, तर उनले लोकगीतबाट कमाएको जस्तो व्यापक लोकप्रियता भने प्राप्त गर्न सकेनन्।
1: तर चाहे लोकगीत होस् वा आधुनिक गीत, पाण्डव सुनवारका हरेक सृजनामा नेपाली समाज, संस्कृति, माया, पीड़ा र जीवनका अनेक भावहरू जीवन्त रूपमा झल्किएका छन्। यही कारण उनका गीतहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रिय छन्।
0: पाण्डव सुनवार केवल एक कुशल गायक र रेडियो प्रस्तोता मात्र नभएर नेपाली संगीत र रेडियो इतिहासका दस्तावेजकर्ता पनि थिए। उनले रेडियो नेपालको संगीत र कार्यक्रमको इतिहास समेटिएको रेडियो प्रसारण आरोह अवरोह नामक महत्वपूर्ण पुस्तक प्रकाशन गर्नका साथै मेचीदेखि महाकालीसम्म, नरो मायालु र फ्याफुला जस्ता गीती एल्बम लगायत सयौंको संख्यामा लोकगीत गायन तथा संकलनका साथै थुप्रै आधुनिक गीतहरूको रचना पनि गरेका छन्।
1: पाण्डव सुनवार एक सफल गायक र रेडियो प्रस्तोता मात्र होइनन्, उनी निरन्तर सिक्न र आफूलाई समय अनुसार परिष्कृत गर्न चाहने दूरदर्शी रेडियो प्रसारक पनि थिए। आफ्नो ज्ञान, सिप र दक्षता अभिवृद्धिका लागि उनले स्वदेश तथा विदेशमा विभिन्न व्यावसायिक तालिम र प्रशिक्षणहरू प्राप्त गरेका थिए।
0: जीवनको उत्तरार्धमा उनी कलेजो सम्बन्धी गम्भीर रोगबाट पीड़ित भए। त्यसबेला उनले लोक गायक नवीन ढुङ्गेलसँग मौलिक पूर्वेली लोक भाकाको नयाँ एल्बमको तयारीमा थिए, तर रोगले च्यापेपछि उपचारका लागि बेलायत जानु पर्यो। उपचारकै क्रममा विक्रम सम्बत 2063 साल असोज 21 गते लन्डन स्थित किङ्स कलेज अस्पतालमा उनको दुखद निधन भयो।
1: तर शरीरले साथ छोडे पनि उनको स्वर, सृजना र रेडियोमा गरेको योगदान कहिले मर्ने छैन। उनी नेपाली लोक संगीतका अमर नक्षत्र हुन्। स्वर्गीय पाण्डव सुनवार प्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दै सुनौ उनकै कालजयी युगी।

0: हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र स्वर्गीय पाण्डु सुनुवार यी सबै नेपाली लोक संगीतका अमर नक्षत्र हुन्। उनीहरूले नेपाली लोक भाका, लोक संगीतको गायन, संकलन र संरक्षणमा पुर्याएका योगदान सधैं स्मरणीय रहनेछ।
1: आजको सांगीतिक रूपक बिर्सन नसकिने गीतहरू कार्यक्रममा हामीले उनीहरूको अविस्मरणीय योगदानलाई श्रद्धापूर्वक सम्झने प्रयास गरेका थियौं। यस कार्यक्रमलाई सफल बनाउन विभिन्न पुस्तक, अभिलेख तथा स्रोत सामग्रीबाट सहयोग प्राप्त भएको छ। ती सबै स्रोत प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौ।
0: आगामी अंकमा पनि यस्तै अन्य नेपाली सांगीतिक धरोहर र स्रष्टाहरूको जीवन तथा योगदान लिएर हजुरहरूमाझ उपस्थित हुनेछौ भन्दै आजलाई भने बिदा माग्छौ।
1: नमस्कार।

सुन्दै हुनुहुन्थ्यो एक संगीतमय रूपक बिर्सन नसकिने गीतहरू अन्तर्गत नेपाली लोकगीतका सर्जकहरूको भाग तीन। यसको लेखक हुनुहुन्थ्यो रमेश कुमार शर्मा, प्रवक्ता रुस्तम लेप्चा अनि प्रवक्त्री खुशबू छेत्री, प्रस्तुता हुनुहुन्थ्यो रुस्तम लेप्चा। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब सुन्नुहोस् कलाकार हरिहरनको आवाजमा केही गजलहरू।

श्रोताहरूले हाम्रो यही प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। अहिले सुन्दै हुनुहुन्छ कलाकार हरिहरनको आवाजमा केही गजल।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कलाकार हरिहरनको आवाजमा केही गजल। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं।

हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय रात्रिको 10 बजिसकेको छ र यो समय हो हाम्रो हजुरहरूलाई विभिन्न हिन्दी फिल्मका गीतहरूका साथमा मनोरञ्जन गराउने। यस हिन्दी फिल्मका गीतहरूको कार्यक्रम सुनिरहनु भएका सबै संगीत प्रेमी श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत जनाउँदै कार्यक्रमको यो पहिलो कोसेली हजुरहरूलाई सुनाउन गइरहेका छौं। चलचित्र अजनबीबाट कलाकार अदनान सामी र सुनिधि चौहानको आवाजमा सजिएको हो।

त श्रोता स्विकानुहोस् यो अघिल्लो गीत कलाकार अल्का याग्निक र सोनु निगमको आवाजले सजिएको फिल्म कभी खुशी कभी गमबाट।

श्रोता प्रस्तुत छ हजुरहरूमाज यो गीत फिल्म बार बार देखोबाट कलाकार अमर अर्शी बादशाह अनि नेहा कक्करको आवाजमा रहेको।

स्वीकार्नुहोस् यो अघिल्लो गीत फिल्म लुडोबाट रेशमा कलाकार अरिजित सिंहको आवाज रहेको छ।

उपस्थित श्रोता यो सुन्नुहोस् यो कार्यक्रम भनौ यस अधिवेशनको यो अन्तिम गीत फिल्म ह्याप्पी न्यू इयरबाट कलाकार अरिजित सिंह र श्रेया घोषालको आवाजमा सजिएको हो।

हवस्त श्रोता, समय रात्रिको ठीक 10:30 भइसकेको छ। यसैको साथमा हाम्रो आजको यो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर अवश्य नै आउनेछौ भन्ने बाचाका साथ अहिलेलाई भने म लगायत सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। तबसम्मलाई नमस्ते, शुभरात्री, जय हिन्द।